0: कम गर्न कम गरेका थिए। पम्पमा इन्धनको कृत्रिम अभाव शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: सरकारले दुई वर्ष अघि नै विभिन्न सात थरी स्वदेशी उत्पादन सार्वजनिक निकायले खरिद गर्नुपर्ने गरी निर्देशिका जारी गरे पनि त्यसका लागि आवश्यक काम नगर्दा सार्वजनिक निकायले स्वदेशी वस्तु खपत गर्न सकेका छैनन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने निर्देशिका 2081 अनुसार सरकारी निकायले तोकिएका वस्तुहरू स्वदेशीले खरिद गर्नुपर्छ। खरिद गर्नुपर्ने वस्तुहरूमा काठबाट निर्मित फर्निचर, प्लाईवुड, बेत तथा बाँसबाट निर्मित सामान, अम्रिसको तथा निगालोबाट तयार भएका सामान, गलैचा, कार्पेट, बुनेको कार्पेट, तौलिया, तन्ना, पर्दा, मेट्रेस, ईपी रोल, पेटर, फोम, सिरानी लगायत अन्य फर्निसिङका सामान, टेबल पोस्ट र म्याट, गमला, टीम्याट, मैनबत्ती, सरसफाईमा प्रयोग हुने झोल तथा केमिकल, टोयलेट बाथरूम तथा झ्याल ढोका क्लिनर, फिनेल, डस्टबिन, बाटा, बाल्टी, म्याट, टोयलेट पेपर, पुष्पमाला, फुलका बोट बिरूवा तथा अन्य बोट बिरूवा खरिद गर्नुपर्ने जनाइएको छ। तर सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले स्वदेशी वस्तुको नाम, परिणाम, खुद्रा तथा थोक बिक्री मूल्यको उत्पत्तिको प्रमाण पत्र, उत्पादनको गुणस्तर र मापदण्ड लगायत स्पेसिफिकेशन सम्बन्ध गरी उक्त विद्युतीय पोर्टलमा सूचीकृत गराउनुपर्ने हुन्छ। तर निर्देशिका बनेको दुई वर्ष भइसक्दा पनि त्यसमा उल्लेख भए अनुसार विद्युतीय पोर्टल नबनेको जनाइएको छ। सरकारी निकायले स्वदेशी वस्तु खपत गर्नुपर्ने नियम कार्यान्वयनमा उदासीनता शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।

0: Star Attack-ka. World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। World Cup to World Cup, सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: सुरक्षित कारोबार सँगै ढुक्क रह्यो हरेक दिन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले भएका सचिवहरूलाई अतिरिक्त समूहमा जगडामा थन्क्याएर चार महत्वपूर्ण निकायमा सचिव दरबन्दीका पत्र खाली राखेको छ। गत जेठ 22 गतेको मन्त्री परिषदको बैठकको निर्णयबाट पाँच सचिवहरू भने जिम्मेवारी विहीन रूपमा अतिरिक्त समूहमा राखिएका छन्।
2: जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती सम्बन्धी मुद्दामा राजधानी दैनिकका तत्कालीन सम्पादक सरोज मिश्रलाई चार महिना कैद र 1000 रूपियाँ जरिवाना हुने फैसला गरेको छ। वादीलाई पुगेको क्षतिका लागि सम्पादक मिश्र र राजधानी दैनिक पत्रिकाबाट थप 2,50,000 रूपियाँका दरले क्षतिपूर्ति भराउने ठहर पनि अदालतले गरेको छ।
1: संयुक्त अरब इमिरेट्स र साउदी अरबमा गरेर 144 नेपाली बन्दीले आम माफी पाएका छन्। सरकारले युएमा विभिन्न कारणले फरक फरक ठाउँमा कैद सजाय भोगिरहेका 111 नेपाली बन्दीलाई आम माफी दिएको जनाइएको छ।
2: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले 966 स्टार्टअप परियोजनालाई सहुलियत कर्जाका लागि सिफारिश गरेको छ। स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत प्रतिष्ठानले सातै प्रदेशका विभिन्न स्थानमा आयोजना गरेको प्रस्तुतिकरण र विस्तृत मूल्याङ्कनपछि अन्तिम स्टार्टअप परियोजनाको सूची सार्वजनिक गरेको हो।
1: हरेक नागरिकलाई स्वस्थ जीवनशैली अर्थात आरोग्यता प्रदान गर्ने उद्देश्यले शुरू गरिएको नागरिक आरोग्य कार्यक्रम कार्यान्वयन आलटालमा चलेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार यो कार्यक्रम सबै निकाय इमान्दार नहुँदा कार्यक्रम उद्देश्य अलपत्र परेको। सरकारले हरेक नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन 2076 सालदेखि यो कार्यक्रम शुरू गरेको थियो।
2: डिजिटल ब्याङ्किङ मार्फत हुने फिसिङ र स्क्याम जस्ता अनलाइन ठगीका घटना बढ़िरहेका बेला ग्लोबल आईएमई ब्याङ्क लिमिटेडले ग्राहकको निक्षेप सुरक्षित राख्न अत्याधुनिक फ्रड रेसिलियन्ट सुरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ। यस प्रणाली मार्फत ग्राहकले मोबाइल ब्याङ्किङको एप लगानी नगरी नै केही सेकेण्डभित्र आफ्नो ब्याङ्क खाता ब्लक गर्न सक्नेछन्।
1: नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको समायोजन गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरिसके। प्राधिकरणले बुधबारदेखि लागू हुने गरी आन्तरिक तर्फको हवाई भाड़ा समायोजन गरेको हो। आयल निगम प्रसार 16 गतेको निर्णय अनुसार हवाई इन्धनको साबुकको प्रति लिटर मूल्य 269 रूपियाँबाट 40 रूपियाँले घटेर प्रति लिटर 229 रूपियाँ कायम गरिसके। प्राधिकरणले संशोधित हवाई भाड़ा कार्यान्वयनमा ल्याउन एयरलाइन्स अपरेटर एसोसिएशन अफ नेपाललाई निर्देश दिएको छ। समायोजन मूल्य अनुसार सबैभन्दा बढ़ी काठमाडौँ धनगढ़ी उडानको इन्धन शुल्क 1,565 रूपियाँ घटाएर 8,955 रूपियाँ कायम गरिएको छ।
2: नेपाल नागरिक उड्डयन प्राधिकरण क्याङका महानिर्देशक मुकेश डंगोलले विमानको संख्या नथप्दासम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न नसकिने बताएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले विमानस्थल विस्तारसँगै वायुसेवाको क्षमता पनि समानान्तर रूपमा नबढ़ाउँदासम्म नियमित उडान सम्भव नहुने बताए।
1: अब शेयर बजार लगातार सात कारोबार दिन घटेको बजार बुधबार बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार निफ्टी परिसूचक 44.59 अंक अर्थात 1.70 प्रतिशतले बढ़ेर 2652.93 अंकमा कायम भएको छ।

0: 어딘데 깊이 물나서 멋선불로 잠은 밖에 보는 밤 भरपूर मनोरंजन सहित मात्रहरु 979 बीच होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर बाई मार्फत वा बीच होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब विदेशका खबर अमेरिका र इरान बीच हर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापन तथा दीर्घकालीन युद्ध विराम सुनिश्चित गर्ने विषयमा बुधबार कतारको दोहामा प्रत्यक्ष वार्ता भएको छ। वार्ताबारे प्रत्यक्ष जानकारी भएका एक स्रोत र एक इरानी अधिकारीले अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्ससँग यसको पुष्टि गरेका हुन्।
3: अब खेल खबर विश्वकप फुटबल 2026 इंग्लैंड एक ठूलो अपमान सड़क हार जोगिएको छ। बुधबार राति भएको खेलमा अमेरिकाको एटलान्टा अन्तिम 32 खेलमा कप्तानी ह्यारी किनले अन्तिम समयमा 2 गोल गरेपछि इंग्ल्याण्डले डीआर कंगोलाई हराउँदै प्रतियोगिताको अन्तिम 16 स्थान सुरक्षित गरेको छ। त्यस्तै अहिले अमेरिका र बोस्निया बीचको खेल शुरू भइसकेको छ। बोस्निया एण्ड हर्जगोभिनाको यात्रा भने निकै उतार चढ़ावले भरिएको छ। समय 2 पहिलो खेलमा क्यानडासँग 2-1 बराबरी खेलेको बोस्निया दोस्रो खेलमा स्विजरल्याण्डसँग 4-1 हारेको थियो भने अमेरिका भने घरेलु दर्शकको ठूलो दबाव र अपेक्षा रहेको छ अमेरिकामाथि। तर नक्कल चरणको खेल एकै खेलबाट निर्णय हुने भएकाले ड्रागन सुपर नामले चिनिने बोस्नियाली टोली अमेरिकाको योजना बिगार्दै आफ्नो ऐतिहासिक यात्रालाई अझ अघि बढ़ाउने दावीमा छ।
2: अब विचार विश्लेषणको पालो ऊर्जादेखि एआई अर्थतन्त्रसम्म नेपाल शीर्षकमा दीपक रौनियारको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सरकारले एआई र डेटा पूर्वाधारलाई केवल सूचना प्रविधि विषयका रूपमा होइन ऊर्जा उद्योग वित्त शिक्षा सुरक्षा र डिजिटल शासनसँग जोड़िएको राष्ट्रिय पूर्वाधारका रूपमा हेर्नुपर्छ। स्पष्ट डेटा शासन पारदर्शी नियमन भरपर्दो कनेक्टिभिटी ऊर्जा आपूर्तिको पूर्वानुमेयता लगानी मैत्री वातावरण प्राविधिक जनशक्ति विकास र सार्वजनिक निजी सहकार्य आवश्यक छ। स्वच्छ ऊर्जा प्राकृतिक वातावरण र बढ़दो डिजिटल आवश्यकता यसका महत्वपूर्ण आधार हुन् तर ती आधारलाई अवसरमा बदल्न स्पष्ट सोच जिम्मेवार नीति संस्थागत क्षमता र चरणबद्ध कार्यान्वयन आवश्यक छ।
3: हर्ष काठमाडौँमा रेडियो एमआरएन 99.1 देशभर विभिन्न एफएम संस्थाहरू नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर दस सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दस दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल, भरतपुर तीन बेलसोक।
4: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
3: साहिनो समय अहिले बिहानको 6 बज्यो, 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 18 गते बिहिबार, जुलाई 2 तारीक सन् 2026, नेपाल सम्वत 1146 असार कृष्ण पक्षको द्वितीय तिथि, विश्व खेलकुद पत्रकार दिवस। हुम्लाको स्याडा गाउँमा पहिलो पटक गाड़ी पुग्यो। इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकेता। बागमतीमा समस्याग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने।
1: चालू आर्थिक वर्ष सकिन 12 दिन बाँकी, सरकारलाई 5.35 खर्ब खर्च गर्नुपर्ने चुनौती। समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र।
0: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा, धनुषा का किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक।
1: अमेरिका इजरायलद्वारा इरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण, म्यानमारमा द्वन्द शुरू भए यता 1,00,000 मानिसको मृत्यु, युद्धले दक्षिण लेबनानमा पुननिर्माणको चुनौती।
0: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी, बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16 आज राति र भोलि 4 खेल हुँदै।
2: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, चालू आर्थिक वर्ष सकिन 12 दिन बाँकी, सरकारलाई 5.35 खर्ब खर्च गर्नुपर्ने चुनौतीको प्रसंग।
1: सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भनी 5.35 अर्ब 32.82 करोड़ रूपियाँ देखिएको छ। महालेखा नियन्त्रणको कार्यालयले सार्वजनिक गरेको 16 असारसम्मको तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष सकिनुभन्दा एक साता अघि भुक्तानी रोकिनुपर्छ। विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अगावै भुक्तानी दिन निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने नियम 30 को नियम 1 भनिएको छ। असारको महिना 32 दिनको रहेका कारण सरकारले 25 गतेसम्म भुक्तानी गर्न पाउँछ। सरकारले चालू आर्थिक वर्षका लागि 19.64 अर्ब 11 करोड़ रूपियाँको बजेट कार्यान्वयन गरिसकेको छ। त्यसमा 16 असारसम्म 14.28 अर्ब 78.18 करोड़ रूपियाँ बजेट खर्च भएको छ भने जुन लक्ष्यको 72.24% हो। तर सरकारले यो खर्च लक्ष्य अनुसार बजेट खर्च भने गर्न सकिरहेको छैन। आगामी आर्थिक वर्षको बजेट वक्तव्य अनुसार यो वर्ष 16.96 अर्ब 32 करोड़ 68 लाख रूपियाँ खर्च हुने संशोधित अनुमान रहेको छ।
0: यसैबीच आगामी आर्थिक वर्ष 2083/84 को बजेट तोकिएको समयमै नगरसभा र गाउँसभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाफ दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
3: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा, के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ अब आगामी सेड्युल, सभाको सेड्युल, जसले बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। उनीहरू चाहिँ 3 दिनभित्र पठाइदिनु है भनेको छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामै गर्दा अब कतिले रेस्पोन्स गर्ने ल्याउनु भएको भन्नु भएको छैन, बल्ल भोलि पछिसम्मलाई थाहा हाम्रो समय त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
0: मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।
1: नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको थियो। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल ऑयल निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प संचालकहरूले मजदात पेट इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका थिए। बन्द रहेका पेट्रोल पम्पहरू अविलम्ब खोल्न सरकारले ताकेता समेत गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले यस्ता पेट्रोल पम्पहरूलाई कार्यवाही प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। हिजो केही पेट्रोल पम्पहरूलाई निगमले सील समेत गरेको छ। यसैबीच हवाई इन्धनको मूल्य घटेसँगै नेपालमा चल्ने आन्तरिक हवाई उडानको फ्यूल सरचार्ज घटाइएको छ। यससँगै यात्रीले हवाई टिकटमा केही राहत पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै आन्तरिक वायु सेवा कम्पनीलाई नयाँ दर अनुसार इन्धन शुल्क लिन निर्देशन दिएको छ। यो नयाँ व्यवस्था हिजोदेखि लागू भएको हो। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँ घटाएपछि प्राधिकरणले पनि यात्रुबाट उठाउने इन्धन शुल्क घटाएको छ। इन्धनको मूल्य करिब 15% घटेको प्राधिकरणले जनाएको छ। यसअघि हवाई इन्धनको मूल्य प्रति लिटर 269 रूपियाँ थियो, अब घटेर 229 रूपियाँ कायम भएको छ। काठमाडौँ धनगढ़ी उडानमा सबैभन्दा बढ़ी 1765 रूपियाँसम्म इन्धन शुल्क घटेको छ। काठमाडौँ माउन्टेन रूटमा 1375, काठमाडौँ नेपालगंजमा 1305, काठमाडौँ भद्रपुरमा 1205 र पोखरा भद्रपुरमा 1620 रूपियाँसम्म शुल्क घटाइएको छ।
0: वर्षौं अघि सड़क सञ्जालसँग जोड़िएको भए पनि यातायातको कुनै सुविधा नपुगेको हुम्लाको दुर्गम मानिएको स्यारा गाउँमा पहिलो पटक गाड़ी पुगेको छ। सिमकोट गाउँपालिका 8 स्थित यो गाउँमा गाड़ी पुगेसँगै स्थानीयवासीमा हर्षोल्लास छाएको छ। पहिलो पटक आफ्नै गाउँमा गाड़ी देख्न पाउँदा उत्साहित भएका सर्वसाधारणले गाड़ी आएको दिन फूलमाला बाजा गाजा सहित स्वागत कार्यक्रमको आयोजना गरेका थिए। गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, चालक तथा निर्माणमा संलग्न व्यक्तिलाई स्थानीयले सम्मान गरेका थिए। सिमकोट गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्याडा याङखो सड़क खण्डमा 1,12,00,000 रूपियाँ बजेट विनियोजन गरी हाल गाउँमै गाड़ी पुग्न शुरू गरेको हो। स्थानीयले अब सड़क सञ्जालमा जोड़िएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तु सहज रूपमा गाउँसम्म पुग्ने अपेक्षा गरेका छन्।
1: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरेका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उपस्थितिमा हिजो बसेको बागमती प्रदेशको सहकारी क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको छ। बैठकले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा को प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको छ। 5 समस्याग्रस्त सहकारीका 14,000 भन्दा बढ़ी बचतकर्ताको 22,38,00,000 रूपियाँ भन्दा बढ़ी रकम जोखिममा रहेको छ। बैठकले हाल व्यवस्थापन प्रक्रियामा रहेका 30 सहकारीबाट तत्काल बचत फिर्ताको प्रक्रिया अगाडि बढ़ाउने समेत बताएको हो।
0: पहिरोको जोखिममा रहेको मुगलिन नारायणगढ़ सड़क क्षेत्रमा अत्यावश्यक उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। वर्षातको समयमा सड़क खण्डको विभिन्न स्थानमा निरन्तर पहिरो जाँदा आवत जावतमा हुन सक्ने अवरोधलाई ध्यानमा दिँदै पूर्व तयारीलाई व्यवस्थित गरिएको हो। मुगलिन नारायणगढ़ सड़क खण्डको तुइन खोला, नाम्सी खोला, काली खोला लगायतका स्थानमा अत्यधिक पहिरो खसेर सवारी साधन अवरूद्ध हुने गरेको छ। यस स्थानमा सुक्खा र पानी परेको समयमा लेदो सहितको पहिरो पहिरो आउने गर्छ। गत वर्ष मात्रै पहिरो खसेपछि पन्छाउन नसक्दा 56 घण्टा लगातार यातायात अवरूद्ध भएको थियो। त्यस्तो अवस्था आउन नदिन पूर्व तयारी गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो। यसैबीच केही समय अघि लागेको वन डढेलोका कारण कालीकोटका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रहेका रूख नराम्रोसँग सुक्न थालेका छन्। डढेलोले रूखको बोक्रा हाँगा र जरामा क्षति पुर्याएपछि हराभरा देखिने रूख विस्तारै सुक्दै गएका हुन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जनप्रतिनिधिलाई खबरदारी गर्ने सवालमा नागरिक समाजको भूमिका,
4: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो हामीले निर्वाचित गर्नुभएका या गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिराखेका छन् भन्ने कुरा चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नैपर्छ।
0: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा, धनुषाका किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7608, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तानोट वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ। यसलाई वीरेन्द्र ओलीले लेख्नु भएको छ। सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ। गत चैत्र 16 गते प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वमा कार्यदल गठन भएको थियो। कार्यदलले सबै सरकारवाला पक्षसँग सुझाव लिएपछि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधन कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले असार वर्षान्तसम्म प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ। संविधानका प्रावधानसहित प्रत्येक बुधा धारामा गएर कार्यदल सदस्यसँग आगामी बिहिबार छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो, हामीले सबै सरकारवाला निकायका सुझाव संकलन गर्यौं, सबैले सुझावको विश्लेषण गरियो। अब कुन कुन धारालाई संशोधन गर्ने, कुन कुन धारालाई कसरी संशोधन गरेर व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा धारागत रूपमा कार्यदलले छलफल गर्छ। नेपाल कार्यदलका सदस्य बीच धारावाइज रूपमा छलफल भएपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ। त्यस्तै विभिन्न बालबालिकालाई विद्यालय ल्याउने सकस शीर्षकमा सूर्यप्रसाद पाण्डेले खबर लेख्नु भएको छ। विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याइएको विद्यालय शिक्षा क्षेत्र योजना प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकिरहेको छैन। त्यस्तै गोर्खापत्रको भित्रपृष्ठमा रासायनिक मलको विकल्प बन्दै ढैंचा शीर्षकमा खबर प्रकाशित छ। मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख संजय कुमार महतले माटोको उर्वरा शक्ति बढ़ाउन धैंसा मल प्रभावकारी उपाय भएको बताउनु भएको छ। न्यून खर्चमा तयार हुने धैंसा मलको प्रयोग गर्न सकियो भने रासायनिक मलको मलमाथिको निर्भरता हट्ने समेत उहाँले बताउनु भएको छ। कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले किसानलाई धैंसा मल प्रयोगमा आकर्षित गर्न केन्द्रले अनुदानमा बीउ वितरण गर्दै आएको जानकारी समेत गराउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा एक क्विन्टल 3 किलो धैंसाको बीउ उत्पादनमा अनुदानमा वितरण समेत गरिएको छ। उहाँले किसानको माग बढ़दै गएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा धैंसाको बीउ वितरणको परिणामलाई अझ प्रभावकारी बनाउने समेत बताउनु भएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले साउन महिनासम्म 2,10,000 मेट्रिक टन रासायनिक मल आयात सुनिश्चित भएको जनाएको छ। कृषि विकास महाशाखाका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार साउनसम्म उक्त परिणामको मल नेपाल भित्रिने भएका छन्। बाँकी 90,000 टन मल पनि आपूर्तिको प्रक्रियामा रहेको समेत उहाँले बताउनु भएको छ। त्यस्तै गोर्खा पत्रकै भित्री पृष्ठमा पहिरो जाने स्थानमा उपकरण सहित जनशक्ति शीर्षकमा खबर प्रकाशित छ भने एक सातामै परीक्षा फल सार्वजनिक शीर्षकमा खबर छ। त्यस्तै मुगु र हुङ्ला जोड्ने पुल 5 वर्षदेखि अल्पत्र शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई यो खबर सुखेतबाट लेखिएको मुगु र हुङ्ला जोड्ने कर्णाली नदीमाथिको दुमुख मोटरेबल पुल निर्माणको काम 5 वर्षदेखि अल्पत्र अवस्थामा छ। एक साताभित्र बनाइसक्न मन्त्री तथा सचिवहरू युवाहरूको दबाव रहेका छन् भने पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अल्पत्रमा छोडेको बताइएको छ।
0: कारोबारको पहिलो पृष्ठमा यस्तो बन्यो नागढुङ्गा सुरुङ मार्ग साउनबाट शुरू शीर्षकमा खबर छापिएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गको रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि संचालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। संचालन अघि आवश्यक प्राविधिक तयारी अन्तर्गत सुरुङ मार्ग प्रयोग हुने अपरेशन तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण पूरा भएको खबरमा उल्लेख रहेको छ। यस्तै पहिलो पृष्ठमै देशभरका 967 स्टार्टअप उद्योग परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिशमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 967 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। भित्री पृष्ठमा विमान अभावले पोखरा भइरहेका उडानमा चुनौती शीर्षकमा खबर छापिएको छ। नेपाललाई आरोग्य वेलनेस पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सरकारले आरोग्य पर्यटन दशक मनाउने तयारी थालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले बताउनु भएको छ। हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो। मन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवर्धनको संरचनागत र नीतिगत आधारमा निर्माण गर्ने वर्षको रूपमा अघि बढ़ाइनेछ। तर विमान अभावले पोखरा भइरहेका उडानमा चुनौती रहेको समेत उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। यस्तै फोहोरबाट मल उत्पादन शीर्षकमा अर्को खबर समेत रहेको छ। फोहोर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नवलपरासी वर्गघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाले घर घरबाट संकलन हुने जैविक फोहोरलाई वैज्ञानिक रूपमा प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आमदानी समेत गर्न थालेको खबरमा उल्लेख रहेको छ। बाजो जग्गा रहित पालिका घोषणाको अभियानमा सिन्जा गाउँपालिका शीर्षकमा अर्को खबर रहेको छ। त्यस्तै गरी म्याग्दी पूर्ण खोपयुक्त घोषणा शीर्षकमा अर्को खबर पनि छापिएको छ भने कर्णालीका 33 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर समेत रहेको छ। तनहुँका सामुदायिक विद्यालय रुद्राक्ष विद्यालयमा तनहुँका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालियो शीर्षकमा खबर रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा राहदानी एक सातालाई भन्ने शीर्षकमा अर्को खबर रहेको छ। यो खबर भुवन शर्माले लेख्नु भएको राहदानी विभागसँग अब करिब 33,000। त्यसै गरी म्याग्दी पूर्ण खोपयुक्त घोषणा शीर्षकमा अर्को खबर पनि छापिएको छ भने कर्णालीका 33 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर समेत रहेको छ।

0: लगभग एक साता मात्र धान्नेछ। विभागका एक उच्च अधिकारीका अनुसार विभागले हरेक दिन करिब 5,000 राहदानी वितरण गर्ने गरेको छ। अब करिब 33,000 राहदानी मात्र विभागसँग मौजात रहँदा यसले करिब एक साता मात्रै धान्ने खबरमा उल्लेख रहेको छ। त्यसै गरी राष्ट्रपतिको प्रदेशसभा खारेजी प्रस्तावले तरंग शीर्षकमा अमर खड्काले इटहरीबाट लेख्नु भएको खबर छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश संरचना खारेजी र संहिताको पुनर्संरचना गर्ने तयारीप्रति विभिन्न राजनैतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाले असहमति जनाउँदै त्यस्तो भए देशमा मुठभेड निम्तिन सक्ने बताएका छन्। उनीहरूले त्यस्तो परिस्थिति निर्माण भएमा जिम्मेवारी रासोपाले नै लिनुपर्ने चेतावनी समेत दिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी रासोपाले 18 वर्ष मुनिकालाई सदस्यीय बनाएकामा मानवाधिकार आयोग ले थाल्यो अध्ययन शीर्षकमा जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबर छ। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ़ राष्ट्रपतिलाई राष्ट्रिय मानवाधिकार आयोगले हिजो पत्र काटेको थियो। आयोगले हिजो लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको थियो। यसबारे राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पेश गरिसकेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका इजरायलद्वारा इरान विरूद्ध सञ्चालन गरेको युद्धका क्रममा इरानको मिनावस्थित एक प्राथमिक विद्यालयमा क्षेपणास्त्र प्रहार हुँदा अधिकांश बालबालिका सहित ठूलो मानवीय क्षति भएको खुलासा भएको छ। घटनाको 120 दिनभन्दा बढ़ी समय बितिसक्दा पनि उक्त आक्रमणमा वास्तवमा कति मानिस मारिएका थिए भन्ने आधिकारिक विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अधिकांश मृतक बालबालिका रहेको बताइए पनि अन्तिम तथ्याङ्क भने अझै स्पष्ट छैन। प्रेसका अनुसार अमेरिकी रक्षा मन्त्रालयले घटना सम्बन्धी रहेको अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था एपीले खुला स्रोतका तथ्य भिडियो सामग्री मानव अधिकार सम्बन्धी प्रतिवेदन तथा इरानभित्र र बाहिर रहेका अनुसन्धानकर्ता र सर्वसाधारणसँगको अन्तर्वार्ताका आधारमा घटनाको पुनर्निर्माण गरिरहेको समेत जनाएको छ। युद्धले दक्षिण लेबनानका धेरै बस्तीमा व्यापक भौतिक क्षति पुर्याएको छ। पुनर्निर्माण र सामान्य जनजीवन पुनर्स्थापना अझै चुनौतीपूर्ण बनेको स्थानीयलाई उद्धृत गर्दै अल जजिरामा खबर छ। युद्धले दक्षिण लेबनानमा धेरै गाउँ र शहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको हो र म्यानमारमा सन् 2021 सैन्य कार्यवाही शुरू भए यता गृह युद्धमा मृत्यु हुनेको संख्या 1,00,000 नागेको छ। द्वन्द्व सम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्कका अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा 1,14,000 जनाको ज्यान गएको विश्लेषण गरिएको छ।
0: खेल खबरमा फिफा विश्वकप 2026 को नकआउट चरण अन्तर्गत अहिले अमेरिका र बोस्निया बीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ। नेपाली समय अनुसार बिहान 5:45 शुरू भएको खेलमा अन्तिम 16 स्थान बनाउन दुवै टोली जीतका लागि संघर्षरत रहेका छन्। यो खेलको विजेताले अन्तिम 16 बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सम्पन्न खेलमा बेल्जियमले विश्वकपकै स्मरणीय पुनरागमन मध्ये एक गर्दै सेनेगललाई 2-3 पराजित गरी अन्तिम 16 सुरक्षित स्थान बनाएको छ। C8 स्टेडियममा भएको खेलमा सेनेगलले 2 अग्रता बनाएको थियो। खेल सकिन 5 मात्रै बाँकी रहँदा पनि बेल्जियम 2-0 पछि थियो तर अन्तिम मिनटहरूमा 2 फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्याएको बेल्जियमले पेनाल्टी मार्फत विजयी गोल गर्दै सेनेगललाई स्तब्ध बनाएको थियो। त्यसअघि एटलान्टा स्टेडियममा भएको अर्को खेलमा कप्तान ह्यारिकेनको 2 मद्दतमा इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यस खेलमा 2 थपेपछि ह्यारिकेनले जारी विश्वकपमा आफ्नो गोल संख्या 5 पुर्याउनु भएको छ। उहाँ नर्वेका एर्लिङ ह्यालान्डसँग संयुक्त रूपमा 2 स्थानमा रहनु भएको छ भने फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सी समान 6 गोलसहित गोल्डेन बुटको दौड़मा अग्रस्थानमा रहेका छन्। नकआउट चरण अन्तर्गत बाँकी खेलहरूमा आज राति 12:45 स्पेन र अस्ट्रिया आमने सामने हुनेछन्। त्यसपछि बिहान 12:45 पोर्चुगल र क्रोएसिया बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 9:00 स्विजरल्याण्ड र अल्जेरियाले अन्तिम 16 अर्को टिकटका लागि खेल खेल्नेछन्। यस्तै भोलि बिहान 4:00 अस्ट्रेलिया र इजिप्ट बीच अर्को नकआउट चरणको खेल हुनेछ।
1: निर्वाचित गरेर पठाएका जनप्रतिनिधि प्रति नागरिकको आशा र उत्तरदायी भूमिकाको अपेक्षा खबरदारी र सुधारको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा. निर्वाचित गरी पठाएका जनप्रतिनिधिको उत्तरदायित्वको प्रश्न उठ्दै गर्दा नागरिक खबरदारीको आवश्यकता कति हुन्छ भन्ने प्रश्न सधैँ सुनिने गरिन्छ. मतदान गरी चुनिएर पठाएका जनप्रतिनिधिको नागरिकका सवालमा गम्भीरता कति छ भन्ने विषयमा नागरिकले खबरदारी गर्नुपर्ने भूमिका पनि उत्तिकै हुने गरेको छ. साथी दीपक आचार्यले संहिता विज्ञ नागरिक समाजका प्रकाश रेग्मीसँग कुराकानी गर्नुभएको छ.
4: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो हामीले निर्वाचित गर्नुभएका या गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिराखेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नैपर्छ. निर्वाचित एउटा प्रतिनिधित्व इलेक्टेड डेमोक्रेसी रिप्रेजेन्ट प्रतिनिधिमूलक प्रजातन्त्र एउटा भयो, सँगसँगै फेरि सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै चाहिन्छ. त्यसमा नागरिकहरू त्यो सरकारको योजना बनाउन सरकारको निर्णय प्रक्रियामा निर्णयहरू कसरी लिए र निर्णयहरू कार्यान्वयन गर कसरी गरियो भन्ने कुरा सबभन्दा महत्वपूर्ण छ. के निर्णय लियो कसरी लियो त्यसमा चाहिँ सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै आउँछ. जस्तै वडाले एउटा चाहिँ बाटो बनाउनु पर्यो भने त्योसँग सम्बन्धित सरकारवालाहरूसँग छलफल गरेको छ कि छैन. जस्तै अहिले नै तपाईँले संघीय सरकारका पनि ठूल्ठूला परियोजनाहरूमा हामीले काठमाडौँ तराई जोड्ने चाहिँ द्रुत मार्गमै अहिले चाहिँ यत्रो वर्ष हामी सम्पन्न हुने बेलासम्म हामीले चाहिँ 0 किलोमिटर कहाँ पर्छ भनेर खोकनाकी उसमा चाहिँ अहिलेसम्म विवाद भएको छ. त्यो भएको किनभने यो सहभागितामूलक प्रजातन्त्रको हामीले चाहिँ फेरि के गरेनौं भनेदेखि त्यसलाई अभ्यासमा चाहिँ राम्रोसँग लगेनौं. सरकारवाला को हुन् उनीहरूको समस्या के हो पहिला नै सुनेर त्यसलाई समाधान गर्नेतिर लगियो भने के हुन्छ भने राज्यको स्रोत साधन पनि बढ्छ अनि सँगसँगै त्यसलाई समयमा नै हामीले चाहिँ सेवा सुविधा पनि प्रदान गर्न सक्छौ. सरकारले पनि त्यसलाई सक्छ.
5: संहिता लागू भएपछि तीन तहको सरकार र त्यसको सरकारका कामहरूको बाँडफाँड गर्ने बेलादेखि नै गइरहँदाखेरि सिंहदरबारको सम्पूर्ण शक्तिहरू चाहिँ अब गाउँ टोलसम्म पुग्छ, स्थानीय सरकारसम्म पुग्छ भन्ने कुरा. तर सरकार त पुग्यो पछि चाहिँ सिंहदरबार जस्तै भ्रष्टाचार मात्रै आइपुग्यो, हाम्रो सेवा सुविधा आइपुगेन भनेर नागरिकहरू फेरि दुखित पनि भए. अब यसमा चाहिँ यो तीन तहको सरकार बीचको त्यो समन्वय सहकार्य र नागरिक प्रतिको उत्तरदायित्वलाई कसरी सन्तुलित गर्ने?
4: संघीयता आइसके पछाडि भ्रष्टाचार मात्रै तल आयो भन्ने कुरा चाहिँ होइन. कहिले मलाई मेरो व्यक्तिगत विचारमा फेरि हामी कहिलेकाहीँ त्यो कुनै पनि विषय या समस्यालाई यति धेरै सामान्यीकरण गरिदिन्छौं कि त्यसले गर्दा मूल विषय र मूल प्रश्न जहिले पनि बहसमा आउँदैन या अनुत्तरित नै रहन्छ. र मेरो एउटा अनुरोध यहाँहरूलाई पनि के हो भने त्यो विषयलाई उठाउँदाखेरि अलिकति हामीले त्यसलाई ठ्याक्कै के विषय हो त्यो समस्या त्यसलाई त्यही रूपमा नै उठाइदिनुपर्छ. फेरि के कुरा हो भने भ्रष्टाचार पनि सँगसँगै बढ़ेको छ र जति मात्रामा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने त्यो पनि सुशासनमा चाहे जुनसुकै शासन व्यवस्था होस् भ्रष्टाचार त कहिले पनि हुनु भएन. त्यो कुरा चाहिँ अझ बढ़ी विकेन्द्रित भयो कि हिजो केन्द्रीय संरचना हुँदा केन्द्रमा मात्रै हुन्थ्यो तल हुन्थेन भन्ने आम धारणा विशेष गरेर मीडियाहरूमा पनि पाइन्छ. तर त्यसलाई फेरि हामीले अलिकति त्यसलाई गुणात्मक रूपमा हेर्यौं भने या संख्यात्मक रूपमा हेर्यौं भने त्यस्तो पनि होइन. हिजो पनि भ्रष्टाचार तल पनि हुन्थ्यो. हिजो चाहिँ त्यो केन्द्रीय सरकारको प्रतिनिधिको रूपमा मात्रै हुन्थ्यो होला या चाहिँ त्योसँग सम्बन्धित मात्रै हुन्थ्यो भने अहिले स्थानीय सरकारहरू पनि थपिए होला. निकै राम्रा कामहरू पनि भएका छन्.
6: नागरिक समाजका अगुवा प्रकाश रेग्मीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: खम्लाको सारा गाउँमा पहिलो पटक गाड़ी पुग्यो. इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकता. बागमतीका समस्या ग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने.
6: चालू आर्थिक वर्ष सकिन 14 दिन बाँकी. सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौती. समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र.
3: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा. धनुषाका किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिक प्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक.
6: अमेरिका इजरायलद्वारा इरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण. म्यानमारमा द्वन्द्व शुरू भए ता 1 लाख मानिसको मृत्यु. युद्धले दक्षिणी लेबनानमा पुननिर्माणको चुनौती.
3: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी. बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16मा. आज राति र भोलि 4 खेल हुने. साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट रवि मिश्रले कर्नर किक शीर्षकमा लेख्नु भएको बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना व्यक्तिको कुराकानी जस्तो देखाइएको छ। एउटा ठूलो ज्यान भएका र काँधमा लौरो बोकेका व्यक्ति छन् र उनको पछाडि सरकार लेखिएको छ भने अघिल्लोपट्टितिर होल्डिङ सेन्टर लेखिएको छ। त्यहाँ एकजना नागरिक जस्ता व्यक्ति हात जोड्दैछन् र त्यो सरकार जस्तो लेखेका व्यक्तिले केही भन्दै गरेको माथि लेखिएको छ। यस्तो भनिएको छ, त्यहाँ घर भत्के बंगलामा बस्नु, बंगला नभई अपार्टमेन्ट किनेर बस्नु। हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भन्। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 एएम
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
0: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
2: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
1: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
1: चैते धानमा नेक ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्य रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 हुमल 2 हुमल 5 हुमल 6 र हुमल 7 लगाउने
0: खेतमा पानी जमाइ राख्ने
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
0: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
0: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
4: श्री गणेशाय नमः। अस्मद् गुरुभ्यो नमः। अस्मद् परम गुरुभ्यो नमः। श्रीमते रामानुजाय नमः। ॐ ब्रह्मा मुरारे स्थिपुरन्तकारे धानो शशि भूमि सुतो बुधश्च गुरुश्च शुका शनिराहु केतव सर्वे ग्रह शान्तिकरा भवन्तु।

श्रोताकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मिसादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफू अनि आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होदेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गुवा नगरपालिका सफाईबाट, नारायणी एफएम 103.8 MHz बिरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफू र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2083 साल असार महिनाको आज 18 गते, तदनुसार इसी सन् 2026 जुलाई 2 तारिक, सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 तसर आघा, रुद्र नामक सम्वत्सर उत्तरायण गृहम ऋतु, आज बिहिबार रहेको छ, आषाढ कृष्ण पक्ष तिथि रहेको छ, आज द्वितीय तिथि रहेको छ, आज द्वितीय तिथि रहेको छ 7:17 यानि कि बिहानको 8:08 तत्पान्त तृतीय रहनेछ। यस्तै गरेर नक्षत्रमा रहेको छ उत्तर साढा, नक्षत्र रहेको छ 9:06 यानि कि बिहानको 8:52 तत्पान्त श्रवण नक्षत्र, योगमा रहेको छ वैधृति योग रहेको छ, वैधृति योग रहेको छ आज 28:41, कर्णमा रहेको छ ग्रह करण रहेको छ बिहानको 8:08 तत्पान्त वणिजा करण रहनेछ। चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज ध्वंस योग रहेको छ। आज बिहान सूर्योदय 5:13 भयो भने सदसूर्यास्त 7:02 हुनेछ र आजको दिनमा घडी 13:49 पराख रहनेछ। आज दिन विशेष रहेको छ, आज खेलकुद पत्रकार दिवस भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने विशेष रूपमा ग्रह गोचरको विषय पनि जानकारी भने हामी तपाईँलाई गराउँछौ। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ र भन्ने विषयमा विशेष जानकारी पनि गराउनेछौ। आजको लागि कार्य बेलाको समय रहेको छ यानि कि अशुभ समय दिउँसोको 3:35-45 विशेष गरी साँझको 5:19-42 आज कालो बेला रहेको छ। आजको लागि शुभ बेला रहेको छ विशेष गरी साँझको 5:19-42 साँझको 7:03-39 शुभ बेला। यस्तै गरेर लाभ बेलाको समय रहेको छ, विशेष गरी आजको लाभ बेलाको समय रहेको छ दिउँसो 12:07-51 विशेष गरी दिउँसोको 3:51-48 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने हामी तपाईँलाई गराउँदछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौ। सूर्य विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मकर राशि आउँछ। उत्तर साढाको चौथो चरण नाम आउँछ जीवन अथवा जीविका नाम आउँछ, अन्तरणी नरगन परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसारी 12 राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन मेहनतले नामदामी नाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिन्छ। विभिन्न अवस्थाले पछ्याउनेछन् भने भविष्यको लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बन्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी समेत बढाउन सकिने खालको योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन तारिफिक काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। परिश्रमले धेरैको मन जित्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। समुदायको हितमा केही काम गर्न सकिन्छ। विशेष जिम्मेवारी प्राप्त हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। केही श्रम परे पनि आजको मेहनतले पछिसम्म लाभ दिलाउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन आकस्मिक समस्याले शरीरमा कमजोर भएको अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा सबै बाधा पुग्ने योग देखिया छ। बिग्रिएको काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। शुभचिन्तकको साथ जुट्नाले पछि फाइदा हुने काम भने प्रारम्भमा गर्न पनि सकिने खालको योग हुने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन खर्च लागि त लागे पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। साथीभाइको सहयोगले आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ। व्यवसायको सन्दर्भमा यात्रा हुन पनि सक्ने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन रोकिया काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेर अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। भौतिक साधन जुट्नले फाइदा हुने काम शुरू गर्न सकिन्छ। प्रतिस्पर्धीहरू किरण लाग्दै जानेछन् भने बुन्दा मुद्दामा पनि विजयी हुने खालको योग भनी राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ। चिता काम सजिलै सम्पादन हुँदै जाँदैछन्। पढाइ लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। सन्तान वा सहयोगीहरूले प्रसन्नता दिलाउनेछन्। आफ्नो प्रतिभाको प्रदर्शन हुँदै जाँदैछ। बौद्धिक प्रतिस्पर्धा पनि अरूलाई उछिन्न सकिने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन पुरानो सम्झौता तोड्नु पर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ हुँदै जाँदैछ। अरूको व्यवहारले शंका उब्जाए पनि म्यानेजरको सुझाव सूर्यधारे गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले लाभ दिलाउनेछ। पहिलेको कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। सफलता प्राप्त हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। पुरूषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्साएर पनि नयाँ काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भनी राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
2: धनुराशि
0: उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने चित्त काम सजिलै सम्पादन हुँदै जानेछन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जुमाउन सकिन्छ। सानो प्रयत्नले चल अचल सम्पत्तिबाट लाभ हुने समय रहेको छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने चित्त काम

0: धनु राशि उनीहरूको लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने चित्त काम सजिलै सम्पादन हुँदै जानेछन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जुमाउन सकिन्छ। सानो प्रयत्नले चल अचल सम्पत्तिबाट लाभ हुने समय रहेको छ। व्यापारमा पनि कसैको फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
1: मकर राशि
0: उनीहरूका लागि

0: त विदेशी देशको यो कवि छैन, त्यो भएर सोधौँ भन्छ हो।
1: विदेशको लागि चाहिँ मैले भने त पूर्णिमाको व्रत बस्यो भने विदेश राम्रो हुन्छ, थाप्छ। चाँदीको पाउजु अथवा चाँदीको सिक्री केही लगाउनु पर्छ नानीले विदेशको लागि राम्रो, मन राम्रो हुनको लागि चाहिँ।
0: ए हजुर हजुर, भविष्यमा यसो विवाह चिया भइसकेपछि यसो श्रीमान कस्तो पर्छ के छ त्यो बारे भनिदिनु न।
1: मैले त्यो पनि भनिसकेँ, तपाईँले सुन्नु भएन छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा छ नानीको, एउटा विवाह दोष मेटाउनु पर्छ। आँखा विशेष गरी शिला विवाह अथवा कुम्भ विवाह अथवा प्रतिमा विवाह केही कुराहरू गराउनु पर्छ विवाहभन्दा पहिला, त्यसपछि विवाह दोषहरू लाग्दैन, राम्रो हुन्छ, समस्या आउँदैन भन्ने कुराहरू हो क्या है। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी सुनौलबाट फोन गर्नुभएको थियो। उहाँले चाहिँ आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9805-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9805-75223 नम्बरमा तपाईँको आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर, कहाँको बोल्दै हुनुहुन्छ? सल्यानबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
2: मेरो नाम हिरामती सिंह।
1: के नाम भन्नुभयो?
2: हिरामती पुन।
1: हिरामती पुन, तपाईँको बोलाउने नाम नै हिरामती हो?
2: के भन्नुभयो?
1: तपाईँको नागरिकताको नाम नै हिरामती हो भनेर सोधेको मैले तपाईँलाई।
2: हजुर।
1: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: दिदीको छोरीको बारेमा।
1: दिदीको छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2083 साल।
1: 2083 साल,
2: एक महिना 3 गते,
1: वैशाखको 3 गते। समय भन्नु?
2: समय 11:30
1: 11:30 बिहानको कि रातिको? बिहानको 11:30 ल सुन्नुहोस् है त। श्री गणेश आयनामा श्रीमती रामानुज आयनामा 2083 सालमा जन्म, बिहिबारको दिन चतुर्दशी तिथि पर्दो रहेछ, मिन्दासी नाम आउँदो रहेछ, गुरु सिंह यहाँबाट नाम आउँदो रहेछ नानीको। मध्य नदी नरगण परेको छ नानीको लागि चाहिँ। कुण्डलीमा कालो सर्पयोग देखाएको छ, कालो सर्पयोगको शान्तिहरू गर्नुपर्छ। महालक्ष्मी योगमा जन्म भएको छ, अहिले ग्रह भद्रिका र शनि छ। स्वास्थ्यमा समस्या, अलिकति बिरामी हुने ग्रहहरू परेको छ। राति अलि झस्किने ओर्ने गर्छिन्, नाक दोष परेको भएर, कालो सर्पयोग परेको भएर कालो सर्पयोगको शान्तिहरू गराउनु पर्छ। अलि छिटो रिसाउने, अलि एकरो स्वभावकी हुनेछन् पछि भविष्यमा। पढाइमा राम्रै छ, त्यति धेरै नराम्रो ग्रह छैन पढाइको लागि। अलि धेरै मेहनत गर्नुपर्छ, नभए पढाइमा रुचि नहुने, मन नलाग्ने ग्रह दशाहरू पनि बन्न सक्छ। अलिकति विशेष ख्याल गर्नुहोला। समस्या जिज्ञासा के छ र भन्नुहोस् त? माता पितासँगको सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन। पढाइ लेखाइ त मैले भनिसकेँ त अघि नै, सुन्नु भएन। मध्यम खालको छ, अलि धेरै मेहनत गराउनु पर्छ पढाइमा भनेको। अहिलेको लागि स्वास्थ्य हेर्ने हो है, पढाइ पढ्ने बेलै भएको छैन, बल्ल जन्मिनु भएको छ हो कि होइन? अनि अहिले स्वास्थ्यमा हेर्ने हो, अहिलेको लागि चाहिँ स्वास्थ्यको लागि चाहिँ अलिकति बाधा देखाउँछ यो कालो सर्पयोगले। अनि त्यस्तै गरी शनिले पनि है, राशिमा पनि शनि छ, ग्रह पनि शनि लागेको छ, स्वास्थ्यमा समस्या आउने, बिरामी हुने ग्रहहरू पर्छ। अहिले यो समय अलिकति विशेष ख्याल गर्नुहोला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त। हुन्छ। उहाँले फोन गर्नुभएको थियो आफ्नो दिदीको छोरीको विषयमा, यानि कि आफ्नो पनि छोरी नै हुनुभयो हो कि होइन? उहाँले चाहिँ हेराउनु भएको र गइसक्नु भएको छ। तपाईँले पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। मैले बोलेका कुराहरू तपाईँले ध्यान दिएर सुन्नुभयो।

0: तपाईँले सोध्न खोज्नु भएको प्रश्नको एन्सर म तपाईँलाई तपाईँले सोध्नुभन्दा पहिला नै दिनेछु। त्यो भएर ध्यान दिएर सुन्नु होला। मैले तपाईँको ग्रह दशा हेर्न थालेपछि तपाईँले ध्यान दिएर सुन्नुभयो भने तपाईँले प्रश्न सोध्नुपर्ने जरुरत नै देख्दिनँ। म सबै कुरा भनिदिन्छु। मैले तपाईँले सोध्न खोज्नु भएको मान्छेले के कुरामा सोध्नुहुन्छ, होइन तपाईँले किन मलाई फोन गर्नुभएको छ, सबै कुरामा भनिदिन्छु क्या। त्यही भएर ध्यान दिएर चाहिँ तपाईँले सुन्नु होला कार्यक्रमलाई। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ हजुर। नमस्ते।
1: नमस्ते राधे राधे गुरु।
0: राधे राधे। काँडोको बोल्दै हुनुहुन्छ
1: हजुर? म धादिङबाट गुरु।
0: धादिङ जिल्लाबाट
1: हजुर।
0: हजुर, के नाम के भन्नुभयो?
1: ज्याम मगर।
0: ज्याम मगर। अनि कसको विषयमा हेर्नु चाहनुहुन्छ त?
1: मेरो छोरीको विषयमा।
0: छोरीको विषयमा कुन ठाउँ? धादिङको।
1: धादिङ यो साक्षी गाउँपालिका।
0: हजुर, छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2067 साल।
0: 2067
1: 5 महिना
0: भदौको 13 गते
1: शनिबार।
0: हजुर,
1: बिहान 7:07 बजे।
0: बिहानको 7 बजे हो?
1: 4 बजे। 4 बजे कि 5 बजे बिचमा?
0: 4 देखि 5 को बिचमा।
1: हजुर हजुर।
0: 4 देखि 5 को बिचमा उज्यालो भएको 13 गते हो नि?
1: हजुर हजुर।
0: जन्म कुन जिल्लामा भएको हो नानीको?
1: धादिङ हो।
0: धादिङ जिल्लामा हो। ल सुन्नुहोस् है त, 2067 साल भाद्र शुक्ल पक्षको शुक्रबारको राति उजाला भएको शनिबार नवमी तिथिमा जन्म वृश्चिक राशि, नाम आउँदो रहेछ युवक कुमारी, नाम आउँछ ज्येष्ठको 14 चरण, नाम आउँछ युवक कुमारी, है
1: युवक कुमारी।
0: हजुर, आज दिनाली राक्षस गर्न परेको छ। घातकमा तिथिहरू परेको छ नानीको, प्रतिपदा षष्ठी एकादशी, शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक छ नानीको। पढाइमा पनि अलिकति मन नजाने, पेटमा समस्या, पेट दुख्ने, अनि छिट्टो रिसाउने, एक ठाउँमा थिर भएर बस्न नसक्ने, अलि झैझाडहरू गर्न मन पराउने खालको कुण्डली परेको देखेँ मैले यहाँबाट हेर्दाखेरि। कस्तो छ हो?
1: हजुर हजुर हो।
0: पढाइमा अलि धेरै ध्यान दिनुपर्छ भन्नुहोला, नभए पढाइ बिचमा छोड्छ नि यिनले। कतिमा पढ्दैछ नि अहिले?
1: अहिले पढाइ
0: पढाइ छोडिसके?
1: हजुर छोडिसक्यो।
0: अब यिनले आफै खोजेर आफै रोजेर विवाह गर्ने अनि घरबार दाम्पत्यमा समस्या आउने खालको ग्रह दशाहरू परेको छ अहिले। अहिले शुक्र सिद्धा स्वामी योग छ, अहिले गरेको विवाह पनि त्यति राम्रो र सफल नहुने पनि भन्छ। माङ्गलिक पनि परेकी छिन्, गुरु चन्द्र योग पनि परेको छ है। माङ्गलिकको लागि चाहिँ मङ्गलबारको दिन चोखो खाने, गुरु चन्द्र योगको लागि बिहिबार एकादशीको दिन चोखो नितो गर्ने गर्नुपर्छ। नानीले पूर्णिमाको दिन व्रत बस्ने, नसके चोखो नितो गर्ने, चन्द्रमा बिग्रिएको छ, चाँदीको पाउजु चाँदीको सिक्रीहरू केही बनाएर लगाइदिनुपर्छ यिनको लागि चाहिँ।
1: हजुर,
0: अनि राम्रो हुन्छ। अलि एकरो अलि जिद्दी अलि छुची छुची खालके छिन् यिनी, हो कि होइन?
1: हजुर हजुर हो गुरु।
0: त्यस्तो ग्रह दशाहरू परेको छ अहिले। ग्रह चाहिँ सङ्कटा चलिरहेको छ, ग्रह बिग्रिएको छ है नानीको। यो माङ्गल्यको रत्न कवच, गुरु चन्द्र योगको कवचहरू पाउँछ हामीसँग, यो लगाइदिनु भयो भने यिनको घरबार दाम्पत्य श्रीमानसँग सम्बन्धहरू राम्रो हुन्छ, समस्याहरू आउँदैन। पेटमा समस्या, पानी अलिक धेरै पिउनुपर्छ भन्नुहोला।
1: हजुर,
0: राम्रो हुन्छ। समस्या जिज्ञासा के सोध्न मन लागेको छ भन्नुहोस् त?
1: हजुर गुरु, यस्तो विदेशी यात्राको कस्तो छ होला भनेर।
0: यस्तो छ, अब विदेशी यात्रा यिनलाई अहिलेको लागि चाहिँ नगराउँदा राम्रो हुन्छ। अब आउने भदौ महिना पछि बल्ला यिनलाई विदेशी यात्राहरूको लागि प्रोसेसहरू गराउनुहोस्। अहिलेको लागि विदेश यात्रा गइन् भने दुःख पाउँछन् है, आफ्नो शरीर पनि सुरक्षित रहँदैन। त्यो भएर अलिकति सावधान रहनुपर्छ। विवाह भएको छैन? त्यही त भने त मैले आफै खोजेर आफै रोजेर बिहा गर्ने, हेराउने जुराउने नगरिकन माङ्गलिक परेको छैन। अब ज्वाइँको पनि माङ्गलिक हुनुहुन्छ भने ठिक छ।

0: नभए यिनीहरूको घरबार दाम्पत्यमा समस्या आउँछ, झै झगडा पर्ने, मनमुटाव हुने हो, यस्तो खालको ग्रह दशाहरू पर्छ क्या। त्यो भएर अलिकति विचार गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै ग्रहहरू राम्रै छ है।
1: हजुर गुरु, यसो रत्न कवच लाउनलाई के अरे पर्ने होइन गुरु?
0: रत्न कवच धारण गर्नुपर्छ, लाउनुपर्छ।
1: हजुर,
0: अब यसको लागि चाहिँ अहिले 10 बजेपछि फोन गर्नु, अर्डर गर्नुभयो भने म बनाएर राखिदिन्छु, तपाईँ लिन आउनु होला, अथवा बनाएर म पठाइ पनि दिउँला तपाईँ बाटोमा है। त्यति गर्नु, अरू केही पनि गर्नु पर्दैन। बिहिबारको दिन एकादशीको दिन चोखो खाने, मङ्गलबारको दिन चोखो खाने, पूर्णिमाको दिन चोखो खाने, यो काम गर्नुपर्छ नानीले। यदि गर्ने भने यिनको घरबार दाम्पत्य राम्रो हुन्छ, समस्या हुँदैन, रिसलाई कम गर्ने, कन्ट्रोल गर्ने है, अनि धेरै नबोल्ने, ठिक्क बोल्ने गर्नुपर्छ क्या है। हुन्छ,
1: के अरे नाम चाहिँ तपाईँ देव कुमारी भन्नुभयो के अरे गुरु?
0: युवा कुमारी, युवा
1: युवा कुमारी,
0: ओ युवा कुमार, युवा कुमारी वृश्चिक राशि है।
1: हस्
0: हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, धादिङबाट फोन गर्नुभएको, आफ्नो छोरीको विषयमा जानकारीका लागि। तपाईँ आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि फोन गर्न सक्नुहुन्छ 9845275223 र 9805625223 नम्बरमा सम्पर्क भने गर्नुहोला। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: नमस्ते हजुर, नमस्ते गुरुबा।
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ?
2: म यहाँ कुरिङकालको लेवाडल भन्ने ठाउँबाट हजुर, म घाटबन्दर काठमाडौँ हो।
0: हजुरको शुभ नाम भन्नुहोस् त।
2: हजुर, यो लेवाडार भन्नु न हजुर, लमाली डाँडा नजिकै।
0: हजुर, तपाईँको नाम चाहिँ भन्नुहोस् न, तपाईँको नाम के हो?
2: ए, मेरो नाम शालिग्राम हो।
0: शालिग्राम हो
2: हजुर, कार्की हो
0: हजुर। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: अनि मेरो अलिकति मेरो आफ्नो विषयमा भनौँ न अब है।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
2: मेरो 2022 8/5 हजुर।
0: 2022 साल मङ्सिर महिनाको 5 गते
2: हजुर। हजुर,
0: के बार पर्छ?
2: शनिबार हजुर।
0: जन्म समय भन्नुहोस् त।
2: अनि हजुर, यो समय चाहिँ छैन हजुर, मैले किन पहिला पनि गरेको थिएँ होइन
0: हजुर,
2: त्यो भुक्त घटी 9/19 भन्छ होइन हजुर
0: हजुर,
2: अनि भुक्त घटका 48/40 भन्छ होइन हजुर
0: हजुर,
2: अनि भबु घाटका 57/59 भन्छ होइन, घडा 1/17।
0: सुन्नुहोस् न, पहिला मैले बोलेको सुन्नुहोस् न
2: हजुर हजुर,
0: जुन कुरा मलाई चाहिन्छ म त्यो कुरा माग्छु, अरू कुरा मलाई भन्नु परेन के।
2: हजुर हजुर, त्यही त मेरो ठ्याक्कै समय समय
0: पहिला सुन्नुहोस् न
2: हजुर हजुर हजुर,
0: यहाँ तपाईँसँग चिना छ?
2: चिना त छैन हजुर, चिनाको मैले टिपेर ल्याएको थिएँ कि हजुर।
0: ए, त्यहाँ हेर्नुहोस् त, इष्ट गत घटिका लेखाएको छ, इष्ट
2: इष्ट
0: हो, इष्ट इष्ट गत घटिका भनेर लेखाएको छ, कति घडी कति बार लेखाएको छ?
2: यो हजुर घटा 1/17 लेखा छ हजुर,
0: होइन के, त्यो होइन हजुर, त्यो होइन। तपाईँको तपाईँले के कुरा टिप्नु भएको छ, बिस्तारै बोल्नुहोस् न, म कसरी बोल्दैछु?
2: त्यो भुक्त घटी भन्छ 9/19 छ होइन हजुर
0: हजुर,
2: अनि भोग्य घटका छ 48/40 होइन हजुर
0: हजुर,
2: अनि यो भव घटका छ 57.59 छ होइन हजुर,
0: त्यो भवक चाहिँदैन
2: हजुर हजुर, अनि घडा 1/17 भन्छ हजुर,
0: त्यो घडा चाहिँदैन, घडा भनेको के हो त्यो? तपाईँले तपाईँको के राशि छ, तुला राशि छ?
2: कन्या राशि हजुर,
0: कन्या राशि छ, मिलेन तपाईँको जन्ममिति भएर।
2: अनि प्रथम प्रथम प्रथम लग्नेवाला भन्छ होइन हजुर,
0: त्यही त
2: 11/17/25
0: भएन क्या तपाईँको। अब तपाईँले के गर्नुहोस् भने तपाईँको चिनाको फोटो खिचेर मेरो वाट्सएपमा अथवा मेसेन्जरमा फोटो खिचेर पठाउनु भयो भने, मैले तपाईँलाई अस्ति पनि यो कुरा भनेको थिएँ होइन,
2: मेसेन्जरमा भन्नुभएको भन्नुहुन्थ्यो,
0: अनि किन नपठाउनु भएको त चिना चाहिँ?
2: त्यो त्यो पठाउँथ्यो हजुर, मजी भएको थियो लाग्छ मलाई,
0: मैले पठाउनुहोस् न भनेको थिएँ, अब तपाईँले पठाउनुहोस् न
2: बुझ्यो होला हजुर, हस् हस्
0: हस्
2: हजुर हजुर हजुर हजुर।
0: उहाँले फोन गर्नु भएको थियो आफ्नो बारेमा हेर्नको लागि, तर उहाँको जन्म समय उहाँलाई थाहा भएन। उहाँले चिनाको फोटो खिचेर राम्रो तरिकाले नहल्लाइकन फोटो खिचेर प्रष्ट देखिने तरिकाले फोटो खिचेर पठाउनु भयो भने उहाँको जन्म समय म निकालिदिइहाल्छु, कुनै त्यसमा टेन्सनै छैन है। उहाँले पठाउनु चाहिँ पढो, मैले भन्ने काम मेरो हो, गर्ने काम तपाईँहरूको हो, क्या हो कि होइन? तपाईँलाई मैले बाटो देखाउँछु, त बाटोमा हिँड्ने काम त तपाईँहरूकै हो नि, म त हिँडेर त कहाँ साध्य हुन्छ र कतिजनाको बाटो हिँडिदिनुमा पनि फेरि हो कि होइन भन्नुहोस् त। त्यही भएर तपाईँले चाहिँ हिँड्ने काम चाहिँ तपाईँहरू आफै गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्नुहोस्। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेटघाट भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: हेलो नमस्ते गुरु, म यहाँ सुनुल मलपरासीदेखि बोलेको।
0: सुनुलबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
3: मेरो नाम नवीन नेपाल।
0: नवीन नेपालजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: मेरो आफ्नै विषयमा गुरु।
0: आफ्नो विषयमा, जन्मिति र जन्म समय भन्नुहोस् त।
3: 2063 साल कार्तिक 3 गते रातिको 12:03 लुम्बिनी अन्त हस्पिटल बुटवल।
0: भन्नुहोस् न, बिस्तारै भन्नु पर्यो त, तपाईँले बोलेको भाषामा म यहाँ लेख्न सक्छु त। अनि 2063 साल
3: कार्तिक 3 गते,
0: कार्तिक महिनाको 3 गते
3: राति 12:03
0: रातिको 12:03 के बार पर्छ?
3: शुक्रबार पर्छ गुरु।
0: अनि उज्यालो भएको 3 गते कि 2 गतेको राति हो कि 3 गतेको राति?
3: 2 गतेको राति गुरु। 2 गतेको राति,
0: 2 गतेको राति उज्यालो भएको चाहिँ 3 गते हो।
3: हजुर
0: ल पढ्नुहोस् है, त अब कस्तो आउँदो रहेछ। म हेर्दैछु तपाईँको है, 2 गतेको राति उज्यालो भएको चाहिँ 3 गते शुक्रबार होइन?
3: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको सर्वमङ्गल मङ्गल्ये शिवे सर्वत सारिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते। तपाईँको 2063 साल कार्तिक कृष्ण पक्षको बिहि गएको राति उजाड भएको शुक्रबार त्रयोदशी तिथिमा जन्म, तपाईँको कन्या राशि नाम आउँछ पदम भन्ने नाम आउँदो रहेछ हो?
3: हजुर हजुर।
0: मध्यनारी नरगण परेको छ तपाईँको, घातकमा परेको छ। तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 12 नम्बर, राशिमा मकर भन्ने राशि घातक छ, माङ्गलिक पनि पर्नु भएको छ, सूर्य निचो पनि छ, यस्तै गरेर कालो सर्पयोग पनि परेको छ। अलिक छिटो रिसाउन मन लाग्छ, पढाइमा मन जाँदैन, पढाइमा मन छैन, अनि त्यसपछि जे काममा हात हाल्नुहुन्छ त्यो काम बिग्रिराखेको छ, अहिले बिग्रिन्छ तपाईँको लागि चाहिँ। त्यति राम्रो ग्रह दशाहरू देखिएन है, त्यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ। अहिलेको लागि तपाईँले ग्रह चलिराखेको छ धान्य, अर्को ग्रह राहु, यो राहुले गर्दाखेरि समस्या बनाउँछ। विदेशतिर जाने हो भने तपाईँको लागि चाहिँ अब आउने कार्तिक महिनापछि विदेश यात्रा राम्रो हुन्छ तपाईँको लागि चाहिँ नै, अरू त्यस्तो नराम्रो छैन, ठिकै ग्रहहरू ठिकै ठिकै देखिन्छ यहाँबाट।
3: गुरु मैले एउटा कुरा सोध्नु थियो हजुरलाई।
0: हजुर,
3: यो मलाई विदेश जान चाहिँ हुन्छ नि, मलाई राम्रो त छ नि होइन?
0: ठिक छ, विदेशमा राम्रो छ, तर कागजहरू भएको रत्न कवच लाउनु पर्छ, अनि विवाह राम्रो हुनको लागि चाहिँ मङ्गलबारको दिन चोहोनी त गर्नुपर्छ, अनि स्वास्थ्य राम्रो होस्, आँखा टाउको दाँतमा समस्या नआओस् भन्यो भने आइतबारको दिन नुन खानु हुँदैन है। अब यति गर्नुभयो भने तपाईँलाई राम्रो भइहाल्छ, अरू केही पनि गर्नै पर्दैन। ठिक छ,
3: हस्।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई, सुनलबाट फोन गर्नुभएको थियो, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरूलाई आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, प्रत्यक्ष रूपमा जोडिन चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेटघाट गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क गर्नुहोला। चिनाहरू लेख्नको लागि चिना बनाउनु पर्ने छन् भने पनि सम्पर्क गर्नुहोस्। ग्रह दशा भाग्य हेर्नको लागि पनि तपाईँले फोन गर्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। कुनै समस्या आएका छन् ती समस्याको समाधान तपाईँलाई चाहिँ अनिवार्य रूपमा चाहिएको छ भने पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। विवाहमा तपाईँको छोराछोरीको विवाह भएको छैन, विवाहमा बाधा आइराखेको छ, विवाह भइसकेको सन्तान भइराखेको छैन, तपाईँको श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिएको छ, ज्वाइँ छोरीको सम्बन्ध छोरा बुहारीको सम्बन्ध बिग्रिराखेको छ, त्यति राम्रो भएको छैन, झैझडा मनमुटा भइराखेको छ, विदेशमा बाधा रोकावटहरू छन्, विदेशमा जानुभएको छ तर फापिराखेको छैन, व्यापार व्यवसाय सुरुवात गर्नुभएको छ, सुरु गरिसक्नु भएको छ, राम्रो भएको छैन, ऋण लागिराखेको छ, बेच्नुपर्ने चाहिँ व्यापार व्यवसाय गरिराखेको कुरालाई बेचिहाल्नुपर्ने भएको छ भने पनि त्यही व्यापारबाट पनि तपाईँलाई राम्रो हुने उपायहरू म तपाईँलाई जानकारी गराउन सक्छु। तपाईँले प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ, तपाईँले कार्यक्रम ज्योतिष वास्तुमा फोन गरेर हेर्न पनि सक्नुहुन्छ, अनि मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्नको लागि चाहिँ भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। फोन गरेर आउनुभयो भने सजिलो हुन्छ तपाईँको लागि पनि, है, फोन गरेर आउनुहोस्। आफ्नो र अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी, विशेष रूपमा छलफल हामी तपाईँहरूसँग गर्नेछौँ। 9841575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले गर्न सक्नुहुन्छ। तपाईँले अब मलाई यो ग्रहले कहिले पनि दुःख नदियोस्, मैले गरेको काम कार्यहरू चाहिँ राम्रा काम कार्यहरू सफलता होस्, मेरो परिवारमा दुःख नआओस्, मेरो परिवारमा दरिद्रता नआओस्, मेरो परिवार मेरो दाम्पत्य सुखमय रहोस् भन्ने चाहनुहुन्छ भने तपाईँले ग्रह शान्ति गर्नै पर्छ भन्ने पनि छैन, होइन, सबैजनाले ग्रह शान्ति हरेक वर्ष गर्न सक्नुहुन्छ भन्ने पनि छैन। कोहीसँग आर्थिक कमजोरी पनि हुन सक्नुहुन्छ, पैसा नहुन सक्छ, अवस्था नहुन सक्छ, होइन, त्यस्तो तपाईँहरू हुनुहुन्छ भने तपाईँले व्रतबन्ध गर्नुभएको छ भने गायत्री मन्त्र जाप गर्नुहोस्। धेरै पनि गर्नु पर्दैन, सुरुवाती चरणमा तपाईँले गायत्री मन्त्र अलि धेरै जप गर्नुहोस्, सकिन्छ 5-6 हजार जप गर्नुहोस् बिहान बेलुका बनाएर, होइन, सक्नुहुन्न भने तपाईँले बिहान 108 बेलुका 108 पटक आफ्नो गायत्री मन्त्र तपाईँले चाहिँ पढ्नुहोस्, भन्नुहोस्, तपाईँले चाहिँ जाप गर्नुहोस् माला लिएर। अब यसो गर्नाले के हुन्छ भन्दा, गायत्री मन्त्र जाप दैनिक रूपमा हामीले गरियो, पञ्चाङ्ग पूजा गरियो भने हाम्रो घरमा सुख शान्ति समृद्धि हुन्छ। जस्तै तपाईँको घरमा माछा मासु पकाउनुहुन्छ, माछा मासु खानुहुन्छ भने, तपाईँले यदि माछा मासु खानुहुन्छ भने चाहिँ तपाईँले शालिग्राम पूजा गर्नु मिल्दैन, शालिग्रामलाई पूजा गर्न मिल्दैन। माछा मासु खानुहुन्छ भने रुद्राक्षको माला, तुलसीको माला, कण्ठीहरू लाउनु हुँदैन, यो गलत हो, यो धन अपराध लाग्छ, त्यो भएर तपाईँले विशेष ख्याल गर्नुहोला यी कुरामा। जस्तै कोठा भाडामा बस्नु भएको छ तपाईँ, है, अब उदाहरणको लागि कोठा भाडामा बस्नु भएको छ अनि एउटै कोठामा तपाईँले देवी देवताको पूजा गर्ने ठाउँ सानो एउटा बनाउनु भएको छ भने पनि त्यहाँ अरू देवी देवताको मूर्तिहरू राख्नुहोस्, तर शालिग्राम चाहिँ नराख्नु होला, बुझ्नुभयो, शालिग्राम त्यो ठाउँमा नराख्नु, बाहिर घरबेटीको चौरास्ताको मठमा शालिग्राम राख्नुहोस्, एउटा थालीमा राखेर तपाईँले पूजा गर्नुहोस्, है, शालिग्रामलाई पूजा गर्न केही गर्नै पर्दैन। बिहान तपाईँको चाहिँ उठ्नै नैनै गर्ने, चोखो वस्त्र धारण गर्ने, आफ्नो गायत्री मन्त्र 108 पटक जप गर्नुहोस्, त्यसपछि शालिग्रामलाई जलले स्नान गराउनुहोस्, दुध छ भने दुधले स्नान गराउनुहोस्, दही छ भने दहीले स्नान गराउनु, घिउ मह चिनी, होइन, यी 5 चिजले स्नान गराउनुहोस्, नुहाउनुहोस्, त्यसपछि गाईको घिउ थोरै हामीले कपालमा तेल लगाए जस्तो थोरै गाई घिउ चाहिँ शालिग्राममा लगाएर दलदल पार्नुहोस्, तिलिक्क टल्किन्छन्, पहेँलो चन्दन टपक्क पहेँलो चन्दन लगाइदिनुहोस्, जौ तिल चढाइदिनुहोस्, तुलसी चढाइ भए पुग्यो शालिग्राममा, धेरै सेवा गर्नु पर्दैन शालिग्रामको, यति भए पनि पुग्छ। अब तपाईँहरूसँग फुलहरू छन्, बासनादार फुलहरू छन्, बासनादार फुलहरू चढाउनुहोस्, होइन, भगवान्लाई भोग लगाउनुहोस्, एउटा स्याउ, एउटा सुन्तला, जे छ, एउटा केरा, जे छ भोग लगाउनुहोस्। भोग लगाएर, भोग लगाउँदाखेरि के गर्ने भन्दा, तपाईँले चाहिँ स्याउहरू चाहिँ सुधारेर भनेको काटेर तपाईँले चाहिँ प्लेटमा राख्नुहोस् अनि एउटा तुलसीको पात तपाईँले चाहिँ त्यो काटेर राखेको स्याउमा राखिदिनुहोस्, होइन, तपाईँले 1 मिनटसम्म आँखा बन्द गरेर ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नुहोस्। तपाईँले 21 पटक जप गर्नुहोस्, होइन, आँखा खोल्नुहोस् है, तीन पटक ताली पड्काउनुहोस् अनि पाँचचोटि जल यसो घुमाएर तुलसीमा चढाइदिनुहोस्। थोरै जल चढायो हुन्छ पाँचचोटि, ओम प्राणाय स्वाहा, ओम अपनाय स्वाहा, ओम बिहानाय स्वाहा, ओम उदनाय स्वाहा, ओम समनाय स्वाहा, होइन यसरी स्नान तिमी तपाईँको जल गराइदिनुहोस्। त्यसले गरेपछि त्यो स्याउ फेरि आफैले खाना हुन्छ होइन, परिवारमा एक एक टुक्रा सबैले दिने, छोराछोरीलाई दिने, टिका लगाइदिने, कति राम्रो हुन्छ। गर्नुहोस् त एक महिना पहिला मैले भने जसरी एक महिना गर्नुहोस्, तपाईँको घरको रौनकै फेरिन्छ, घरमा कति धेरै उज्यालो आउँछ। बिहान बेलुका तुलसीको मठमा एउटा दियो बाल्नुहोस्, दियो बाल्दाखेरि बलेको बत्ती चाहिँ कि त पूर्वपट्टि फर्काउनुहोस् कि त उत्तरतिर फर्काउनुहोस्। बुझ्नुभयो नि, उत्तरतिर कि फर्काउनुहोस् कि पूर्वतिर फर्काउनु बलेको दियोलाई चाहिँ। हो यसो गर्नुभयो भने धेरै कुरामा तपाईँलाई राहत र धेरै कुरामा सजिलो हुन्छ। कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा छौँ। हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौँ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
4: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइ राख्ने
1: वेभिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-93-495।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
4: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
5: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधी हालेको
5: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अतुल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ। बैठक बिहान 11 बजे सिंह दरबारमा बस्नेछ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउने कार्यसूची छ। यसै गरी प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरीद विधेयक 2083 दफावार छलफल सदनमा प्रस्तुत गर्ने, सार्वजनिक खरीद विधेयक 2083 प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने र सार्वजनिक खरीद विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि केन्द्रित रहेर छलफल हुने भएको छ। बिहिबार अपराह 1:15 बजे बस्ने तय भएको उक्त बैठकका लागि संसद सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ। यस बैठकमा मुख्य गरी विनियोजन विधेयक 2083 विभिन्न शीर्षकहरूमाथि केन्द्रित रहेर छलफल चलाइने तयारी गरिएको छ। संसद सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयकमा समावेश गरिएका विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि समूहीकृत छलफल हुनेछ। बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति पर्यटक तथा नागरिक, शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका बजेट शीर्षकहरूमाथि छलफल हुनेछ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका विनियोजन शीर्षकहरू पनि छलफलको कार्यसूचीमा समेटिएका छन्। पछिल्लो अध्यावधिक रिपोर्ट अनुसार 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारी जन्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुष 17 हालसम्म 1042 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। यो 6 महिनाको अवधिमा डेंगू संक्रमणबाट 2 जनाको मृत्यु भएको छ। इडिसिडीका अनुसार हालसम्म 71 जिल्लामा डेंगू संक्रमण देखिएको छ। झापा, सुनसरी, कास्की, चितवन, काठमाडौँ, ओखलढुङ्गा, मकवान, पुर, पाल्पा, चितुवन सहितका जिल्लामा डेंगूका बिरामी देखिएका छन्। कुल संक्रमित संख्या मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा 292 जना, बागमतीमा 264 जना भेटिएका छन्। त्यस्तै मधेसमा 52 जना, गण्डकीमा 161 जना, लुम्बिनीमा 167 जना, कडालीमा 37 जना, सुदूरपश्चिममा 59 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। जिल्लागत रूपमा हेर्दा छापामा 138 केस सहित सबैभन्दा बढ़ी प्रभावित बनेको छ भने काठमाडौँ 61, सुनसरीमा 57, कानपुर रूपन्देहीमा 50, कास्कीमा 44, ओखलढुङ्गा र चितवनमा 39, पाल्पामा 34 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरले मधेस आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विक्खलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्व सांसद लक्ष्मी कोइली महतोलाई 5 वर्ष कैद सजाय तोकेको छ। कायमुगा मुख्य न्यायाधीश टेकनारायण कुवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको इजलासले केही आरोपितहरूलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइलीको हकमा 5 वर्ष कैद सजाय हुने फैसला गरेको हो। जिल्ला अदालत महोत्तरीले मंगसिर 2080 कोइली सांसद पदमा बहाल रहेका बेला उनी लगायतलाई आरोपबाट सफाई दिएको थियो।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: World Cup.

0: 2006 को अवसरमा सिन्जी टिभी नै ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिन्जी टिभी, खेल सँगै भरोसा सँगै।
1: नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने 5 विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचुरबाट खटिएको प्रहरी टोलीले काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा 5 विदेशी महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा 4 युगान्डा र 1 इण्डोनेसियाका नागरिक रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले काठमाडौँ महानगरपालिका 26 ठमेल स्थित सड़कमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरूष पर्यटकलाई अनावश्यक रूपमा बाटो सेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएका छन्। कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधि मण्डलले छुट्टा छुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको जनाइएको छ। दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन्। इरानले युरेनियम सम्वर्धनको अधिकार हर्नु, जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अन्य सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाइन बनाएको छ। विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुला रहेको छ। यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य झण्डै 2% घट्दै 4 महिना यता के न्यून बिन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झण्डै 71.5 अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ। दुवै पक्षले तनाव थप बढ़न अधि सम्झौताका प्रावधान कार्यान्वयन, क्षेत्रीय सुरक्षा, हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमन तथा इरानको रोक्का सम्पत्ति सम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन्। त्यस्तै फिफा विश्वकप 2026 को आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई 2-0 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा अमेरिकाका फ्लोरियन बलोगुनले 44 मिनटमा गोल गर्दै टोलीले अग्रता दिलाएका हुन्। त्यस्तै 79 मिनटमा क्रास्टियन पुलिसले बल पोस्टमा छिराए पनि अफसाइडका कारण गोलले भने मान्यता पाएको थिएन। अमेरिकाको अग्रता दुर्बर बनाइए सधैँ 10 खेलाड़ीमा रहेर पनि अमेरिका 2-0 जित निकाल्न सफल भएको हो। अब अमेरिकाले प्री क्वार्टर फाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले कैराती सेनेगलसँगको खेलमा पुनरागमन जित निकाल्दै अन्तिम 16 स्थान बनाएको थियो। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई नै 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध
5: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर दस सिसाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एक मात्र ठाउँ।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.1 MHz।
7: खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रति तयारी चल्छ।
8: होइन अहिले तपाईँहरू कतातिर अल्झिरहनु भएको छ? सरकारले त धेरै कामहरू अगाडि बढाइरहेछ। अस्ति भर्खरै मात्र प्रधानमन्त्रीको सचिवालयले होइन यो जर्मन कम्पनीलाई तत्कालको बेला दिएको ठेक्का तोडेर फ्रान्सेली कम्पनीलाई दिन खोजेको, जर्मन र नेपाल बीचको चाहिँ कन्ट्राडिक्सन शुरू भएको, जर्मन रिसाएको, त्यसपछि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हस्तक्षेप गरेर तत्काल जर्मन कम्पनीलाई नै पासपोर्ट छपाई गर्न दिने होइन विषयलाई चाहिँ अगाडि बढाएको लगायतका कुराहरू आइरहँदाखेरि नेपाली कंग्रेस कता छ अहिले?
9: यो वास्तवमा राज्य सञ्चालनको क्रममा जिम्मेदारी प्राप्त गरेको सरकारले चाहिँ यस्ता विषयमा चाहिँ ठट्टा गर्नु हुँदैन। यस्ता विषयहरूलाई सरकारले यस्ता विषयहरूलाई विदेशी कम्पनी अथवा चाहिँ सरकारसँग सम्झौता भएका चाहिँ संस्थाहरूसँग व्यापारिक संस्थाहरूसँग व्यापारिक कम्पनीहरूसँग चाहिँ ठेक्का कम्पनीहरूसँग चाहिँ जुन सम्झौता भएको छ त्यसलाई चाहिँ गम्भीरतापूर्वकै व्यवहार गर्नुपर्छ, सम्झौता मुताबिक व्यवहार गर्नुपर्छ। त्यसमा देखिएका कुनै कमजोरीहरूलाई आश्वस्त रूपबाट हेर्दै ध्यान दिँदै यी विषयहरूलाई चाहिँ गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लाग्छ। यस्ता विषयहरू चाहिँ बेला बेलामा आउने गर्छन्।
8: ठेक्कै तोड्ने स्थिति पनि आएर फेरि अर्को बदमासी गर्दै त छैनन् भन्ने खालको आशंका पनि पैदा भएको थियो।
9: आएको थियो त्यो विषय आएको थियो ठेक्का तोड्ने र अर्को कम्पनीलाई दिने र नेपाली राजनीतिको एउटा समस्या नै यही हो। राज्य सञ्चालनको ठाउँमा पुगेका व्यक्तिहरू सरकारी अधिकारीहरू सबै राजनीतिक व्यक्तिहरू होइन सबैले यस्ता कामहरू गर्दै आएका छन्। विगतदेखि नै यस्तो हुँदै आएको छ, त्यो क्रम अहिले पनि देखियो। अब यसलाई चाहिँ फेरि जुन काम हुन लागेको थियो त्यो रोकियो भनेर तपाईँले अघि नै भन्नुभयो नि
8: होइन। त्यतिखेर बदमासी भएको कुरा त्यतिखेर चाहिँ होइन त्यो गलत भएको कुरा त छानबिन समिति बनाएर छानबिन गर्ने, गलत गर्नेलाई कानूनी कडगरामा उभ्याउने, दण्डित गर्ने विषय पो होला। त फेरि चाहिँ जर्मनसँगकै सम्बन्ध वान टू वान नेपाल र जर्मन चिन्छ जर्मनले त होइन, त्यहाँ को बिजौनिया थिए, कसले के सेटिङ गर्यो, कसले के गर्यो भन्ने कुरा त उसले चिन्दैन। फेरि चाहिँ अर्कोतिर ठेक्का दिएर अर्बौं रकम चाहिँ बेहार थप्ने काम हुन खोजिरहेको थियो, झण्डैले सभापतिले थाहा पाइसकेपछि रोकियो भन्ने विषय आयो क्या गुरुजी?
9: विदेशी कम्पनीहरूको पनि विशेष नेता आउँछ होइन, नेपालमै काम गर्ने कतिपय विदेशी कम्पनीहरूको पनि, तर सामान्यतया विदेशी कम्पनीहरूसँगको जुन हाम्रो सम्झौता हो ती सम्झौताहरू चाहिँ हामीले गम्भीरतापूर्वकै लिनुपर्छ कि जसमा त्यो सम्बन्धको कुरा हुन्छ त्यसले चाहिँ दुर्गा थाप्न सक्नु भन्ने कुराले गरेर नै हामीले काम गर्नुपर्छ। अब ती कामहरू हुन लागेका कामहरू रोकिएर यथावत सुचारू भयो भन्ने भएपछि अहिलेलाई त्यो प्रकरण सकियो।
8: तर अब विपक्षी दल नेपाली कंग्रेस, प्रतिपक्षी दल नेपाली कंग्रेसले चाहिँ हरेक मुद्दामा आफ्ना आवाजहरू उठाइरहेको छ होइन। तपाईँका सभापतिले अस्ति चितौन अधिवेशनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा उहाँले बोल्नु भएको छ, भन्नुभएको छ हामी सही कामको लागि साथ दिन्छौ, गलतको लागि खबरदारी गर्छौं होइन। प्रमुख प्रतिपक्षीको एउटा त्यो भूमिका पनि हो। प्रमुख प्रतिपक्षीले अहिलेको सरकारका काम कारवाही र क्रियाकलापहरू र एक्सनहरूलाई चाहिँ सही गतिमा गइरहेको हेरिरहेको छ महामन्त्रीज्यू?
9: होइन बिल्कुलै सरकारको अवस्था चाहिँ पूर्ण पनि लागेको छ। हामीले चाहिँ जिम्मेवार प्रतिपक्षको नाताले सदनमा र सदन बाहिर पनि भूमिका निर्वाह गरिरहेकै छौँ। यो जनजागरी संसदमा पनि हाम्रो उपस्थिति आधारमा जत्रो भए पनि मुख्य प्रतिपक्षको हैसियतमा हामीले काम गरिरहेकै छौँ। संसदीय दलको नेताको हैसियतमा अथवा चाहे हाम्रा संसद दलमा जिम्मेवारी पाएका साथीहरूले आफ्नो जिम्मेवारी प्राप्त जिम्मेवारीको हैसियतमा उहाँहरूले काम गरिरहनु भएकै छ, भूमिका निर्वाह गरिरहनु भएकै छ र सांसद साथीहरू प्रतिनिधि सभाका सदस्य साथीहरूले आफ्नो काम गरिरहनु भएकै छ। अब यसमा अझ प्रभावकारिता ल्याउने विषयमा पार्टी पनि सचेत छ, पार्टीसँगको चाहिँ छलफलमा पनि संसदीय समन्वय बोर्डको बैठकहरूमा पनि यी कुरा उठिरहेका छन्। हामीले चाहिँ आवश्यक समन्वय गरिरहेका छौँ, पार्टीले आवश्यक समन्वय गरिरहेको छ र पार्टीले चाहिँ आवश्यक चाहिँ विभिन्न मुद्दाहरूमा आवश्यक आफ्नो दृष्टिकोण पनि आफ्नो धारणा पनि राखिरहेको छ, यसलाई अझ प्रभावकारी बनाउँदै लानुपर्छ।
8: तर आज नेपाली कंग्रेसले सुस्तावासीहरू काठमाडौँ आएको विषय नजिकबाट हेरेको छ कि छैन, बिहालेको छ कि छैन, होइन सीमाको विवादहरू त्यत्तिकै छन्, प्रधानमन्त्रीले बोलिसकेपछि झन सीमा विवाद बल्झिएका विषयहरू सँगसँगै जोडिएर आएका छन्, यसमा के छ धारणा?
9: यी विषयहरू त वास्तवमा संवेदनशील विषय पनि हुन्, गम्भीर विषय पनि हो, यी विषयहरू पिछिल्ला विषयहरू पनि हुन्, त्यसैले राज्य सञ्चालनको माथिल्लो तहमा बसेको व्यक्तिले प्रधानमन्त्रीले अथवा परराष्ट्र मन्त्रीले अथवा सरकारका मन्त्रीहरूले चाहिँ अथवा जिम्मेवार चाहिँ राज्यको अधिकारीले बोल्दाखेरि चाहिँ यी विषयहरूलाई चाहिँ सामान्य अरू विषय जस्तो बोल्न हुँदैन। प्रधानमन्त्रीले बोलेको कुरा वास्तवमा दूरगामी महत्वको कुरा हो, त्यो आजसम्म कसैले नबोलेको कुरा अथवा त्यो विषयलाई उठाउने नहुने कुरा प्रधानमन्त्रीजीले उठाउनु भएको छ, त्यसलाई बोल्दाखेरि चाहिँ त्यसको मूल्य चुकाउनु पर्छ कि देशवासीले पनि मूल्य चुकाउनु पर्छ, देशले पनि मूल्य चुकाउनु पर्छ। आज देशको पीडा चाहिँ देशको विभिन्न भागबाटका सीमा नजिकै बस्ने चाहिँ नेपाली नागरिकहरूले बिहोर्नु परिरहेको छ, जुन कुरा तपाईँले अहिले भन्नुभयो होइन, त्यसो भएको हुनाले यी विषयहरूलाई चाहिँ हामीले चाहिँ गम्भीरतापूर्वक लिएका छौँ। मुख्य प्रतिपक्षी दलको नाताले हामीले संसदमै उठाएका छौँ, संसद दलको नेताले उठाउनु भएको छ, अरू साथीहरूले उठाउनु भएको छ, बाहिर हाम्रो पार्टी सभापतिले उठाउनु भएको छ, हामी अरू पार्टीका साथीहरूले उठाएका छौँ। त्यसो भएको हुनाले यस्ता कुराहरूलाई चाहिँ साल्सट्टा र मजाकको विषय बनाउनु हुँदैन।
8: अब नेपाली कंग्रेसको अहिलेको अवस्था के छ? तपाईँहरू चाहिँ एक ढिक्का बन्न किन सक्नु भएन? अलग अलग भान्सा किन अहिलेसम्म बाबुजी?
9: होइन, पार्टीको मूल कुरा के हो भने पार्टी यो पनि चाहिँ एक थियो, आज पनि एक छ र भोलि पनि एक रहन्छ र पार्टीको एकतामा कहीँ कतैबाट पनि खलबली आउँछ, यहाँ चाहिँ पार्टीमा समस्या आउँछ भन्ने मलाई लाग्दैन। पार्टी आफ्नो काम गरिरहेको छ, सुचारू रूपबाट अगाडि बढिरहेको छ, पार्टी महाधिवेशनको तयारी गरिरहेको छ। अब रह्यो विशेष महाधिवेशनका बेलामा चाहिँ विशेष महाधिवेशन भन्दा बाहिर रहनुभएका साथीहरू जो जो त्यो त्यस महाधिवेशनमा सरिक हुन सक्नु भएन, उहाँहरूको एउटा समूह अहिले चाहिँ नि बाहिर छ र त्यो समूहलाई पनि चाहिँ पार्टीको 15 महाधिवेशनमा सहभागी गराउने र सबै सहभागी हुने वातावरण निर्माण गर्ने भन्ने विषयमा पार्टी गम्भीर छ र पार्टी सभापति स्वयंले पनि यो कुरा बारम्बार बाहिर भनिसक्नु भएको छ, हामीसँग एक भएर पार्टी महाधिवेशनमा जाउँ र पार्टी महाधिवेशनमा प्रतिस्पर्धा गरौं, त्यसका लागि के गर्नुपर्छ, कस्तो वातावरण बनाउनुपर्छ भन्ने विषयमा चाहिँ हामी खुला छौँ होइन, हामी चाहिँ लचिलो छौँ भन्ने कुरा सभापतिजीले पनि भन्नुभएको छ र
8: भन्नुभयो, तर सबैलाई चाहिँ समेट्न सक्ने स्थिति रहेन, महाधिवेशनको मिति तोकिसकेका छ, अब महाधिवेशनमा अध्यापक नगर्ने क्रियाशील सदस्यलाई अध्यापक नगर्नेहरूलाई त नो इन्ट्री त होला नि होइन सिधै?
9: होइन, यस्तो छ, अब त्यो पार्टीले गरेका निर्णयहरूलाई नै हामीले चाहिँ सर्वोपरि मान्ने हो, व्यक्तिको सर्वपरिता सर्वपरिता रहँदैन, प्रजातन्त्रमा लोकतान्त्रिक शासन प्रणाली अन्तर्गत लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरूमा व्यक्तिको सर्वपरिता सर्वपरिता चाहिँ रहनु हुँदैन पनि, त्यसैले पार्टी निर्णय नै सर्वोपरि हो, पार्टी निर्णय विधानको व्यवस्था नै सर्वोपरि हो, विधिको शासनका निम्ति हामीले हार्न संलग्न नेपाली कंग्रेसको आयु आज 80 वर्ष भयो, निरन्तर लडाई लड्छौँ र विधिको शासन स्थापना गर्ने कुरामा हामी अग्रणी छौँ र अहिले पार्टीभित्रको जुन समस्यालाई पनि विधिपूर्वक विधानको दायराभित्रै समाधान गर्ने प्रयत्न हामी गरिरहेका छौँ। अब संस्थापन इतर मत जुन छ, नेताहरू हुनुहुन्छ, साथीहरू हुनुहुन्छ, उहाँ र हाम्रो बिचमा कुराकानी भइरहेको छ, औपचारिक अनौपचारिक रूपमा कुरा भइरहेको छ, तपाईँलाई थाहा छ, सात बुधेमा विचार आदान प्रदान भएकै छ र सात बुधेका बारेको चाहिँ प्रतिक्रिया पनि जवाब पनि चाहिँ सार्वजनिक रूपले हामीले हेरिसकेका छौँ, त्यो प्राप्त पनि भइसकेका छ, भनेपछि त्यसमा हामी छलफल गरिरहेका छौँ, उहाँहरूले गर्नुभएका मागलाई कति अध्यक्ष गर्न सकिन्छ। अब हामीले त प्रश्नै भनेका छौँ, महाधिवेशन गराउने समितिहरूमा चाहिँ नि प्रतिनिधित्व गराउने कुरा महाधिवेशन गराउनलाई कुनै संयन्त्र बनाउनु पर्छ भने त्यो बनाउने कुरा. अब रह्यो महाधिवेशन, चौधो महाधिवेशनबाट आएका साथीहरूलाई केन्द्रीय समिति ल्याउने विषयमा चाहिँ छलफल गर्नुपर्छ. निश्चित संख्यामा त्यहाँका नेताहरू केही साथीहरूलाई ल्याउने कुरामा त सभापतिजी, उपसभापतिजी जसले कुरा गर्नुभएको छ यो विषयमा, उहाँहरू पनि हुनुहुन्छ नि, उहाँले भनिसक्नु भएको छ. त्यसो भएको हुनाले यसलाई कसरी चाहिँ नि एउटा समझदारीमा पुर्याउने भन्ने विषयमा छलफल भइरहेको छ. यो पार्टी हामी सबैको हो, सबैभन्दा त्यो बनाउने कुरा. अब रह्यो महाधिवेशन, चौधो महाधिवेशनबाट आएका साथीहरूलाई केन्द्रीय समिति ल्याउने विषयमा चाहिँ छलफल गर्नुपर्छ. निश्चित संख्यामा त्यहाँका नेताहरू केही

0: अहिले चाहिँ नि निकै ठुला चुनौतीहरू छन्। दुई तहका निर्वाचन आउँदैछ, स्थानीय तह र प्रदेश तहका निर्वाचन। त्यसभन्दा अघि हामीले पार्टीको महाधिवेशन सम्पन्न गर्नु छ र 15 महाधिवेशन गर्ने प्रमुख दायित्व हाम्रो हो। अहिले हामी जो नेतृत्वमा छौँ, होइन, गगन थापा हाम्रो सभापतिजी उहाँको नेतृत्वमा रहेको केन्द्रीय कार्य समितिको प्रमुख दायित्व चाहिँ पार्टीको 15 महाधिवेशन गर्ने हो, सम्पन्न गर्ने हो। त्यसपछिका आवश्यक चाहिँ अरू पनि जिम्मेवारीहरू छन्, ती जिम्मेवारीहरू निर्वाह गर्दै जाने हो। यस दौरानमा पार्टीको जो विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन जो छ, यसभन्दा बाहिर रहनुभएका, कार्य समितिभन्दा बाहिर रहनुभएका, महाधिवेशनमा सहभागी नहुनुभएका साथीहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्ने, कसरी समेट्ने भन्ने कुरामा हामी लचिलो भएर, व्यवहारिक भएर, उदारतापूर्वक हामी अगाडि बढिरहेका छौँ।
1: तर आज उहाँहरूको चाहिँ भनाई के हो, के कुरामा चाहिँ कुरा मिल्न सकिरहेको छैन, मतभेद के छ यो अवस्थामा चाहिँ? अब जाँदा एउटा कुरा बताइदिनुहोस् न, आज चाहिँ के को मतभेद हो खास?
0: होइन, कुनै मतभेद, ठुलो मतभेद छैन। नेपाली कंग्रेसको चाहिँ सांगठनिक जीवनमा, नेपाली कंग्रेसको इतिहासमा धेरै उता चढावहरू आए, धेरै वाद विवादहरू भए, नेताहरू बीचमा चाहिँ धेरै चाहिँ प्रकार द्वन्द देखियो, गुटबुट पनि देखियो, विद्रोह पनि देखियो, र विगतमा योभन्दा धेरै कठिनतापूर्ण चाहिँ घडीहरू पनि आए, तिक्ततापूर्ण घडीहरू पनि आए। ती सबै समयमा नेतृत्वले कुशलतापूर्वक, बुद्धिमत्तापूर्वक, दूरदर्शितापूर्वक चाहिँ आफ्नो भूमिका निर्वाह गरेको छ। अहिले चाहिँ पनि हामी जे जति विवादहरू सतहमा देखिएका छन्, यो समाधान हुन नसक्ने खालको जटिल प्रकृतिका विवादहरू छैनन्। त्यसो भएको हुनाले हामी आशावादी छौँ। मैले भेट्दा पनि, नेताहरूसँग भेट्दा पनि, मैले चाहिँ सबै एकैठाउँ बसेर काम गर्ने खालको मानसिकता चाहिँ मैले पाएँ उहाँहरूको अभिव्यक्तिमा, उहाँहरूको चाहिँ भनाइको सार पनि मैले त्यही पाएँ। त्यसो भएको हुनाले हामी, हाम्रो सभापति लगायत हामी सबै र चाहिँ उहाँहरूका बीचमा चाहिँ कुराकानी जारी छ, कुराकानीले नै, संवादले नै विकास दिन्छ। यसमा हामी सबै आशावादी छौँ र इमानदारीपूर्वक प्रयत्न गरिरहेका छौँ। त्यसो भएको हुनाले यो पार्टीको इतिहासको यो वर्तमान मोडमा चाहिँ महाधिवेशनको अगाडि, 15 महाधिवेशनको अगाडि हामी उभिएका छौँ भन्ने हामीले बुझ्नुपर्छ। र पुराना नेताहरू जो बाहिर हुनुहुन्छ, उहाँहरूले पनि र हामीले पनि के बुझ्नुपर्छ भने, राष्ट्रप्रतिको दायित्व र पार्टीलाई चाहिँ अहिलेको चुनौतीपूर्ण अवस्थामा चाहिँ एकता बनाएर, आन्तरिक एकतालाई मजबुत बनाएर अगाडि बढ्न सकेनौँ भने हामीले भविष्यका कुनै पनि, वर्तमानका र भविष्यका कुनै पनि चुनौतीहरू सामना गर्न हामीलाई गाह्रो पर्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ।
1: सबै
0: कुरा चाहिँ महसुस गरेर अगाडि जाने हो भने अहिलेका समस्याहरूलाई हामी चाहिँ क्षणभरमै हामी समाधान गर्न सक्छौँ।
1: महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार। स्वागत छ। नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरे आधारले श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: कम्प्युटर र 26 अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसा सँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो

0: जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीर ब्याङ्कमा खाता छ कि छैन त?
2: हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ्स गुड।

0: विषय में चारों बहस नेपाली बहस नेपाली बहस का साथ में कहीं तुम्हारी चर्चा
1: यतिखेर भेषमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष श्री सरोज सिटौला हुनुहुन्छ। सिटौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार, गुड मर्निङ।
1: सबैभन्दा पहिला त तपाईँ निर्वाचित भइसके पछाडिको पहिलो अन्तर्वार्ता हो, यहाँलाई धेरै धेरै शुभकामना कार्यकालको। सरोजी,
2: धन्यवाद।
1: तर अब यातायात व्यवसायको क्षेत्रमा यहाँले लामो समयसम्म काम गर्नु भएको छ, महासचिव हुँदै उपाध्यक्ष हुँदै अध्यक्षसम्म पुग्नु भएको छ, होइन? यातायातका पीड़ाहरू, यातायातका क्षेत्रका व्यवसायका मर्काहरू राम्रोसँग नजिकबाट बुझ्नु भएको छ, अहिले के छ अवस्था तपाईँहरूको?
2: सर्वप्रथम त यो रेडियो नेटवर्कमा सम्पूर्ण तपाईँहरूलाई धन्यवाद र सम्पूर्ण श्रोताहरूमा यो बिहानको टाइममा सबैलाई नमस्कार गर्न चाहन्छु र सबैलाई धन्यवाद पनि दिन चाहन्छु र गुड मर्निङ भन्न चाहन्छु र आजको दिन सबैको शुभ बितोस् यो पनि भन्न चाहन्छु। र वास्तवमै नेपालको तपाईँले भने जस्तै पृष्ठभूमि लामो समयको मेरो यातायात क्षेत्रको सार्वजनिक यातायात क्षेत्रको पृष्ठभूमि तपाईँ सम्पूर्ण जानकारी छ, जानकार नै छ। त्यसमा पनि भर्खरै अस्ति गएको वैशाख 29-30 गते भएको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न भएपछि म केन्द्रीय अध्यक्षको रूपमा देशभरिका यातायात व्यवसायले धेरै मत दिएर निर्वाचित गरे पश्चात अहिले महासंघको गतिविधिमा हामी केन्द्रीय कार्यालय र देशभरिको महासंघका आबद्ध रहेका सबैसँग छलफल कुराकानी र अहिलेको परिस्थितिको बारेमा नेपालभरिका समस्याहरूलाई अब नयाँ ढंगले फेरि पनि जानुपर्ने छ, त्यो विषयमा आन्तरिक होमवर्क गर्दै अगाडि बढ़िरहेका छौं।
1: तर अहिले चाहिँ अब जस्तो यात्रुले चाहिँ होइन विभिन्न बेलाका गर्ने गुनासाहरूदेखि लिएर चाहिँ तपाईँहरूले पनि आफ्नै विभिन्न समस्याहरू झेल्नुपर्ने स्थितिहरूदेखि लिएर अहिले पेट्रोलियम डिजेलको मूल्यको मा हुने उतार चढ़ावका विषयहरूदेखि लिएर हिजो भाड़ा बढ़ेको थियो, आज चाहिँ अलिकति पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कम हुने समायोजन हुने कुरा कहिलेसम्म हुन्छ, तपाईँहरू यात्रु र व्यवसाय बीचको यो कन्ट्राडिक्सनको जुन पाटो छ चाहिँ यसलाई कसरी मिटमेल ढंगले चाहिँ तपाईँ अब यसलाई कार्यान्वयनमा ल्याउन सक्नुहुन्छ, तपाईँको कार्यकालमा के सुधारहरू हुन्छ?
2: मेरो कार्यकालमा नेपाली राष्ट्रिय महासंघको अहिलेको नेतृत्व मेरो नेतृत्वमा छ, देशभरिका यातायात व्यवसायलाई सरकार नयाँ रंगले अगाडि बढ़ेको छ र नेपालको यातायात सार्वजनिक यातायात क्षेत्रले पनि ठूलो परिवर्तन खोजेको छ। त्यसको परिवर्तनको नेतृत्वमा म अहिले महासंघको नेतृत्वमा छु। मैले भनिहालेँ, आन्तरिक होमवर्क निकै हामी गर्दै पनि छौँ र तपाईँले भने जस्तो कन्ट्राक्सन यात्रुसँग हाम्रो नो कन्ट्राक्सन छैन, केही होइन। यो कुरा चाहिँ नेपालको सार्वजनिक यातायात हिजोको दिनमा अत्यन्त जो राज्यबाट हिजोका चलेका हाम्रो राजनीतिक पार्टीबाट बनेका सरकारहरूबाट पटक पटक एकदम के भन्छ स्पष्ट रूपको जो नीति आउनुपर्ने हो त्यो नीति चाहिँ नआएको कारण पनि बिछुलिएर विभिन्न तपाईँ हामीले मात्रै नभएको समग्र मुलुकले नै एउटा अत्यन्त ठूलो व्यक्तिको बीचबाट हिँड्नुपर्ने वातावरण भएकै कारण यो परिवर्तन आएको जस्तो पनि मलाई लाग्छ। त्यसमा सार्वजनिक सवारी को यातायात क्षेत्र पनि पर्छ, अत्यन्त ठूलो लगानी छ, अत्यन्त धेरै ठूलो रोजगार पाएको क्षेत्र छ, त्यस कारणले अत्यन्त सबभन्दा भरपर्दो र विश्वासिलो सड़क यात्रा नै मान्ने गर्छन् सबै आम नागरिक यात्रु उपभोक्ताले। त्यसमा पनि यसलाई व्यवस्थित र मर्यादित पार्नको लागि सरकारको निकाय कुनै पनि निकायले हिजोका दिनमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सबै सरकारले यसलाई प्राथमिकतामै राखेन, यो सबैभन्दा बेसी प्राथमिकतामा राख्नु पर्ने र हिजोका बनेका सरकारहरूले, हिजोका राजनीतिक दलहरूले, सम्मानित राजनीतिक दलहरूले नेपालको आर्थिक समृद्धिको नारा चाहिँ बेसकन गम्काउनु भयो, तर आर्थिक समृद्धिको नाराको सबैभन्दा ठूलो सम्भाग भनेको सार्वजनिक यातायात हो। संसारका कुनै पनि कुनामा कुनै पनि देशहरूमा सार्वजनिक यातायात क्षेत्र बदलियो भने मुलुकको आर्थिक समृद्धि पक्का बदलिन्छ, यो कुरा तपाईँहरू सबैले देश विदेशका बहस गर्ने, देश विदेशका कुराकानी गर्ने, देश विदेशको सार्वजनिक यातायात हुनुपर्छ भन्ने कुरा गर्ने थुप्रै बहसकर्ताहरूले पनि यो कुरा बुझ्नुभएको छ। त्यस पानीमा नेपालको सार्वजनिक यातायात क्षेत्रमा अत्यन्त ठूलो लगानी गरेका नेपालका एक मात्रै नेपाली जनताको मात्रै लगानी भएको, अत्यन्त स्वरोजगारले लगानी गरेको यो सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित पार्न हामी कठिन घडीबाट हामी हिजोका दिनबाट अगाडि हामी
1: तपाईँहरूलाई पनि आरोप लाग्छ नि त, सिन्डिकेट कायम छ, होइन सिन्डिकेटको अन्त्य गर्न भनिएको छ अदालतले पटक पटक पनि होइन अहिले विभिन्न नाममा चाहिँ सिन्डिकेटहरू कायम भएको आरोप पनि लागिरहेको हुन्छ तपाईँहरू किन चाहिँ एकदम झनमैत्री हुन किन नसकेका हो भनेर व्यवस्था
2: मैले फेरि पनि भने तपाईँलाई एउटा कुरा भन्न अप्ठ्यारो लाग्ला आम क्षेत्रलाई भन्न अप्ठ्यारो पनि लाग्ला तर के भन्छ भने मूलनीति राजनीति रहेछ यो कुरा हामी तपाईँ हामीले स्पष्ट बुझेर आएको छौँ तपाईँ संचारकर्मीहरूको नीतिको विषयमा पनि अहिले ठुलो बहस चल्यो नि सबैको बहस चलेको छ समानान्तर ढङ्गबाट मूलको अहिलेको भदौ 23 र 24 पछिको जेन्डी हाल्नु पछि आएको अहिले निर्वाचित सरकार जो जुत्यायु बराबरको बहुमत भएको सरकार छ ऊ सरकारले पनि थाहा पाएको छ र त्यसकारणले कसलाई कता आरोप लाग्यो के लाग्यो किनभने सबैभन्दा ठुलो अभिभावक नै राज्य हो सरकार हो मुलुक यो मुलुक धेरै लामो समयदेखि नै राजनीतिक दलहरू राजनीतिक पार्टीहरूले नै मुलुक चलायो तर मुलुक तयार एउटा सबैभन्दा समस्या भएको क्षेत्र हुन र कुनलाई पहिलो प्राथमिकता दिन्छु भन्ने दिमागमा कहिले पनि हिजोका दिन त सरकार राखेन तर अहिले पछिल्लो अवस्थामा अहिले आएको जिन्दगी बाट अहिले अहिले निर्वाचित भएर आएको सामान्य प्रधानमन्त्री बालन शाहको नेतृत्वमा आएको सरकारले सबैलाई समानान्तर ढङ्गबाट मुलुकका सबै समग्र समस्याहरूमा चाहिँ नै छलफल बहस कुराकानी र अगाडि बढ्ने नीति लिएको छ त्यसका कारण पनि यातायात क्षेत्र पनि हाम्रो पनि पर्छ तपाईँले भनिहाल्नुभयो अन्तर्राष्ट्रिय क्षेत्रको ठुलो चाहिँ युद्धको कारण पेट्रोलियम पदार्थको धेरै ठुलो चाहिँ के भन्छ भने
1: अहिले घटेको मूल्य होइन पर लिटर चाहिँ 20 रुपियाँ 25 रुपियाँ घटिरहेको छ अब तपाईँहरूको भाडा पनि घट्यो सरजी जनताले कम तिर्न
2: यहाँलाई म प्रश्न पार्नुको लागि यो बिहानको अत्यन्त पपुलर रेडियो नेटवर्क मार्फत हाम्रो आवाज सम्पूर्णले सुनि पनि रहनु भएको छ र सबै क्लियर हुन पनि जरुरी छ म क्लियर पार्ने प्रयास पनि म गर्नेछु र अन्तर्राष्ट्रिय क्षेत्रमा जुन भारी मूल्य चाहिँ बढेर आयो नेपालमा पनि इतिहासले सबैभन्दा महँगो डिजेल पेट्रोल र ग्यासहरू जे जे किन्नु पेट्रोलियम पदार्थ हामीले खरिद गर्नु पर्यो यो नेपाली आम नेपाली जनतालाई असर पर्यो त्यसमा अब पेट्रोलियम र डिजेलबाट चल्ने सवारी अहिले पनि ठुलो संख्यामै छ त्यो त्यो सवारीलाई चाहिँ पेट्रोलियम र डिजेल खपत गर्दै गर्दा धेरै चाहिँ मूल्यवृद्धि चाहिँ भएर गयो मूल्यवृद्धि भइरहँदा पनि सरकारलाई हामीले पटक पटक भनेको कुरा के हो खेमजी भने वैज्ञानिक भाडा भनेर 2065 सालमा नेपाल सरकारले ल्याएको यो कसै हामीले ल्याएको होइन यसलाई चाहिँ के भन्छ भने हामीले पटक पटक धेरै पटक तपाईँहरूले सुन्नुभएको यो चाहिने नचाहिने किसिमको बहस राज्यले हिजोका दिनमा गराएको छ यो सब यो चाहिँ के भन्छ भने समायोजन गर्नुपर्ने भाडा समायोजन गर्नुपर्ने राज्यको दायित्व हो वार्षिक रूपमा समायोजन गर्ने 65% 35% तेलको चाहिँ 13 सूचकमध्ये 1 सूचक 35% हो त्यो समायोजन पेट्रोलियम पदार्थको अपडाउन हुँदा त्यसलाई अटोमेटिक रूपमा समायोजन गर्ने जो क्लियर रूपमा सरकारको इन्डिकेटर सरकारको नीतिमा प्रष्ट ऐन कानूनमा छ तर त्यो नगरिदिएको कारणले यति कुरा तपाईँले सोध्न पाउनुभयो त्यसको लागि धन्यवाद पनि हो सोध्नु पनि पर्यो र अब अहिले तपाईँले भन्छ अस्तिको दिन 30 रुपियाँ डिजेलमा र पेट्रोलमा 20 रुपियाँ जो घट्नु गयो त्यो असाध्यै राम्रो पनि गयो अझ बेसी घट्नुपर्ने परिस्थिति छ तपाईँहरूले राज्यले त्यसको विषयमा सूक्ष्म ढङ्गबाट हेर्दै पनि छ र घटाउने छ र घटिसकेपछि अटोमेटिक रूपमा मैले भने अहिले सुन्नुहोस् न अहिले अस्तिको दिन सोमबार घटेको जुन पेट्रोलियम पदार्थ 30 र 20 रुपियाँको लागि मैले हिजो बिहानै मात्र बिहानै राति घटिसकेपछि 7 बजे मैले फेसबुक इन्स्टाग्राम मार्फत मैले तत्कालै लेखेर पनि दिएको थिएँ र हिजो त्यो सबै संचार माध्यममा सबै चाहिँ तपाईँ संचारकर्मी मिडिया सामाजिक सञ्जालमा यसले ठुलो प्राथमिकता पनि पाएको थियो र यो के भन्छ सामाजिक सञ्जालमय भनेको थियो कि सरकारले यसको भाडा क्लियर रूपमा समायोजन गरिदिनुपर्ने सरकार हो प्राविधिक रूपमा सरकारसँग यसको अथोरिटी

0: त यसको तिर्फ नेपाली टिभी राष्ट्रिय महासंघले पहिलो पटक भाडा समायोजन गरिदिनु पर्यो। राशि जुन पेट्रोलियम पदार्थको मूल्य जुन बढेको छ, मूल्य बढिरहँदा चाहिँ हिजो चाहिँ के भन्छ बढेको मूल्यलाई पनि कन्टिन्यू ढङ्गबाट अहिलेको नयाँ सरकारले पनि समायोजन गर्ने कुरामा केही परिस्थितिमा कम्प्रोमाइज गर्नुपर्ने भएको थियो र अहिले बढेको कुरालाई तत्काल भन्दा तत्काल समायोजन गरिदिनु भन्न हिजो हामीले भनेका छौँ। आशा छ आज हिजो आजसम्म यसको समायोजन आउँछ भन्ने प्रतीक्षामा हामी पनि छौँ।
1: वर्षा लाग्यो होइन, वर्षा लाग्यो, पानी आउन सुरु भयो, गाडीहरू चाहिँ सबै सुस्त दुरुस्त छन् कि छैनन्, कन्डिसनमा छन् कि छैनन्, अब दुई चार पैसा कमाउ भन्ने उद्यमीलाई पनि लोभ लाभ हुन्छ होइन। यावत कुराले गर्दाखेरि यात्रुहरू असुरक्षित बन्ने एउटा परिस्थिति पनि छ, यसको चाहिँ कसरी निगरानी हुन्छ तपाईँहरूको चाहिँ तपाईँहरूको
0: असाध्यै राम्रो प्रश्न उठाउनु भयो खेमजी, कि वास्तवमै सार्वजनिक यातायात क्षेत्रले सवारीले जो पैसा आर्जन गर्नुपर्ने कन्डिसन छ, किन ब्याङ्कको ठूलो लोन ब्याङ्क वित्तीय संस्थाहरूबाट ठूलो लोन लिएको छ, हेर्दा जति सजिलो पाइरहेको छ सार्वजनिक यातायात क्षेत्रले छिटो छिटो आर्थिक रकम कमाइरहेको भन्ने हुन्छ, तर यहाँ चाहिँ भद्रपुर ढङ्गको सार्वजनिक यातायात क्षेत्रको नीति र स्थिति नबसेको कारणले गर्दा, स्पष्ट रूपको नीति नबनेकै कारण म एकै शर्तमा काहीँ पनि नपन्सिकन मैले के शर्त पुरा गर्छु भने, सरकारले स्पष्ट रूपको सार्वजनिक यातायात सम्बन्धीको यात्रुवाहक होस् मालवाहक होस् यसको नीति नबनाइदिएको, प्रष्ट नीति नबनाइदिएको कारणले पनि ठूलो अन्यल भयो। तर अहिले पछिल्लो अवस्थामा नीति बन्ने कुरामा बहसको विषय र छलफलको विषय पनि बन्दैछ, र सार्वजनिक सवारी साधनले कमाउनेको त तपाईँ कल्पना नै गर्नुहोस्, यो वर्षातको समय मौसमको समय विपद प्राधिकरणसँग पनि पटक पटक हाम्रो बैठक बस्दैछ, विभिन्न ठाउँमा मौसमहरूले चाहिँ विभिन्न ठाउँमा मौसमविदहरूले चाहिँ विभिन्न किसिमका आकलनहरू विभिन्न किसिमका अनुसन्धानहरू गरेर त्यसको विश्लेषण गरेर पब्लिकमा फाँक्ने काम पनि गर्दैछ, र मेची महाकाली अहिले तपाईँ र हामी कुरा गरिरहँदा पनि नेपालका विभिन्न भूभागहरूमा तराई पहाड़ विभिन्न स्थानहरूमा वर्षा बारी र आदि इत्यादिको अत्यन्त जोखिम मोलेर सार्वजनिक सवारी साधन यात्रु बोकेर हिँड्नु पनि परेको छ, कति ठाउँमा पहिरो आएर सवारी समेत चालक यात्रु समेतलाई पनि कति ठाउँमा चाहिँ घाइते हुने मृत्यु हुने पनि तपाईँले परिस्थिति देख्छ। यो प्राकृतिक प्रकोपको विषय छ, उच्च यो अहिलेको प्राकृतिक प्रकोप अहिलेको मौसमलाई पनि उच्च प्राथमिकतामा का साथ राखेर विपद प्राधिकरणले पनि उच्च प्राथमिकता साथ राखेर चाहिँ यसलाई अध्ययन गर्दैछ, तयारी गर्दैछ, त्यसमा हामीले पनि सहकार्य नेपाली देवेश राष्ट्रिय महासंघसँग सरकारले अत्यन्त ठूलो यसको सहकार्य पनि गर्दैछ, त्यसकारणले यो विपदको घडी पनि छ, र त्यसकारणले अब यो आज असारको चाहिँ तपाईँको 18-19 गते भइसकेको छ, र त्यो क्रमश रूपमा वर्षा बढ्ने अवस्था छ, र यात्रुको चहलपहल असाध्यै कम हुन्छ केमजी, किनभने वर्षातको समयमा कृषिका सबै कृषकहरू चाहिँ आफ्नो खेतबारी खेतहरूमा चाहिँ खेत रोप्ने यो असारको महिना साउनको महिना नै भदौको महिना यी दुई तिन महिना चाहिँ असाध्यै गाह्रो बीचबाट हामीले चाहिँ अगाडि बढ्नु परिस्थिति यो परिस्थितिलाई सामना गर्दै सार्वजनिक यातायात क्षेत्र नेपालका कुना कन्दरा पहाड सागुवा सबै ठाउँमा सहर तराई मधेस पहाडमा सबैसम्म सञ्चालन गरिरहेका छौँ, तर साह्रै विपत्तिको बीचबाट हामी अगाडि बढ्दैछौँ।
1: अब एउटा कुरा के छ भने नि, अब यो विपत्तमा बाढी पहिरोको जोखिमका बेला वर्षायाममा चाहिँ अलिकति अब यो उद्योगीहरूलाई व्यवसायहरूलाई पनि तपाईँहरूले क्लास दिनु पर्यो क्या, यस्तो अवस्थामा चाहिँ होइन जबरजस्ती नगर्नुहोस्, यात्रुहरूलाई नबोकाउनुहोस् होइन, यसलाई चाहिँ अलिकति आफ्नो चाहिँ ज्यानको सुरक्षा राखेर चाहिँ काम गर्नुहोस् भन्ने ढङ्गमा उहाँहरूको त्यो नपुग्या हो, त्यो चाहिँ शिक्षा नपुग्या हो,
0: नै असाध्यै राम्रो कुरा पक्कै पनि यो यसको विषयमा पटक पटक तपाईँको रेडियो मार्फत सम्पूर्ण संचार माध्यम मार्फत सामाजिक सञ्जाल मार्फत विभिन्न गोष्ठी सेमिनार मार्फत संघीय प्राधिकरण सिंहदरबारले पटक पटक म आफू स्वयं नै अहिले अध्यक्ष भए अहिले धेरै पटक प्राधिकरणको बैठकमा पनि गएको छु, साथै प्रदेशका महासंघको चाहिँ संरचनाहरू संघ प्रदेश र के अरे स्थानीय जिल्ला को तीनवटा संरचनाहरू छ, अहिले सबै नेपाली देवेश राष्ट्रिय महासंघका सबै जिल्लाहरूलाई एक्टिभ गर्ने र चलायमान बनाउनको लागि महासंघले पत्रचार गर्दैछ, सर्कुलर गर्दैछ, प्रदेशहरू सबै एकदम एक्टिभ रूपले चलायमान गर्नको सर्कुलर गर्दैछ, त्यस विषयमा नेपाल सरकारको स्थानीय तहमा रहेको सरकार जिल्लामा रहेको सरकारले हाम्रा नेपाली देवेश राष्ट्रिय महासंघका जिल्ला समितिहरूसँग प्रदेश समितिहरूसँग प्रदेश जिल्लासँग धेरै ठूलो प्रशिक्षण तालिम कक्षहरू कार्यकक्षहरू चालकहरू राखेर स्वयं सवारीका धनी र महासंघका सदस्य संस्थाहरू समेत राखेर सरकारवाला सबै निकाय राखेर छलफल र यसलाई गर्नुपर्ने न्यूनीकरण र यसलाई यस्ता जोखिमहरूलाई चाहिँ जोखिम नबनिकन होसियारीपूर्वक ढङ्गबाट सवारी चलाउनु पर्ने विषयमा निरन्तर रूपमा हामी यसमा संवादमा छौँ, छलफलमा छौँ, जानकारी गराइरहेका छौँ, विभिन्न सामाजिक सञ्जाल मार्फत पुर्याएका छौँ। म फेरि पनि यो पपुलर रेडियो नेटवर्क मार्फत पनि म यो बिहानको समयमा असारको 28 गते म सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका मातापिता रहेका सबै सदस्य संघ तथा कम्पनी प्रादि महासंघका चाहिँ प्रदेश समितिहरू जिल्ला समितिहरूलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु र सबै सवारी चालक सचालकलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु कि एउटा यो अहिलेको बर्सातको समय छ, हामीले हिजोको जोखिमका परिस्थिति हामीले हेरेका छौँ, हामी अलिकति अटेर गर्दा अलिकति रिक्स मुल्दाखेरि ठूला ठूला क्षति भएका छन्, दुर्घटना भएका छन्। हिजो घटेको सिमलतालमा भएको ठूलो चाहिँ अस्पतालमा भएको एकास्पतालमा भएको घटनाबाट पनि र चाहिँ नागडुङ्गा नजिकमा चाहिँ 35 यात्रु सहित सवारीलाई क्षेत्र विच्छेद बनाएर मृत्यु भएका लगायत बिपी राजुङ्गा लगायत नेपालका विभिन्न इलाम पूर्वाञ्चलको इलाम त्यसै गरेर पश्चिमाञ्चलका विभिन्न स्थानहरूमा भएको क्षतिको कुरालाई पनि हिजोको चिको सिकेर त्यसलाई असाध्य होसियारीपूर्वक ढङ्गबाट सवारी सञ्चालन गर्न पनि म सम्पूर्ण चालक र चालक व्यवसायलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु र स्थानीय निकायको जिल्ला प्रशासन कार्यालय नेपाल सरकारको सुरक्षा सबै निकाय संयन्त्रसँग समन्वय गर्न र चाहिँ स्थानीय सरकारसँग समन्वय गर्न स्थानीय सरकारले चाहिँ जिल्ला प्रशासन कार्यालय चाहिँ व्यवस्थापन समिति 77 जिल्लामा हुन्छ त्यो व्यवस्थापन समितिले सबै निकायलाई ल्याएर पटक पटक छलफल अझ प्रभावकारी गर्न र जान नसक्ने ठाउँमा कसैले पनि रिस नबोल्न र सुरक्षा निकाय ट्राफिक प्रहरी नेपाल प्रहरी सबै संस्था प्रहरी सबैले चाहिँ यसलाई दत्तक चित्तका साथ जान नसक्ने ठाउँमा पहिल्यै नै होसियारीपूर्वक सावधानीपूर्वक सवारी साधनलाई रोक लगाइदिन पनि म अनुरोध गर्न चाहन्छु। यदि वर्षा र बाढी यदि हुने सम्भावित ठाउँहरूमा छ भने गाडीहरूलाई चाहिँ मौसमविदले भनिसके अहिले मौसमविदको कुराहरू मौसमबाट आएका कुराहरू धेरै मिल्न गएको छ, विगतको समयभन्दा धेरै कुराहरू मिलेर आएको छ। मैले अस्ति विपद प्राधिकरणको चाहिँ बैठकमा सिकन्दराबादमा मैले त्यो भनेको पनि थिएँ, मौसम प्राधि मौसमविदलाई चाहिँ हाम्रो महाशाखालाई धन्यवाद पनि दिएको थिएँ कि तपाईँहरूले भनेको कुरा धेरै पुग्न थालेको छ, वैज्ञानिक ढङ्गबाट पुग्न थालेको छ। त्यस कारणले यो सुनेर सबैले होसियारीपूर्वक सवारी साधन चलाउन पनि नेपाली व्यस्त राष्ट्रिय महासंघ सबैलाई अनुरोध पनि गर्दछ, अपिल पनि गर्दछ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि हामीलाई धेरै धेरै धन्यवाद छ श्री टोलाजी, नमस्कार।
0: सर्वप्रथम खेम बमजी लगायत सम्पूर्ण पत्रकार समाज संसारकर्मी प्राविधिक मित्र र सम्पूर्ण आम फेरि पनि आम यात्रु उपभोक्ता बिहानको श्रोताहरूलाई सबैलाई धन्यवाद र म नमस्कार पनि भन्न चाहन्छु।
1: हस्, थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सितौला। आदरणीय श्रोता, अहिलेको अवस्थामा यातायातको अवस्था, सड़कको अवस्था, गुणस्तरको अवस्था बर्खा लाग्न थाल्यो। गाडीहरू गाडी धनीलाई कमाउने रहर हुन्छ, लोभ हुन्छ, किस्ता हाल्नुपर्ने हुन्छ, तर यात्रुहरूको ज्यानको जोखिमलाई पनि ध्यान दिनुपर्दछ। मौसम हेरेर मात्रै यात्रुहरूले पनि यात्रा गर्नुपर्दछ। बर्खाको समयमा सबैको यात्रा सुरक्षित होस् भन्ने कामनासहित हामीले यो कार्यक्रमलाई आजको बहसलाई यातायात व्यवसाय महासंघतर्फ जोड़ेका थियौं। छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाऊ। निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौँ।

को वहाँ मेरा है नदी फोन खेल को बच्चा खिचे हो आजो विचार करो पंद्रह दिन देखी तीन महीना सब संपूर्ण सानो पैकेज बोनस पाओ भरपूर मनोरञ्जन सहित मात्र 999 ड्रीम होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर भाई मार्फत वा ड्रीम होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: भी शर्मा चारो बहस नेपाली बहस
1: यस नेपाली बहस का साथमा
0: बेसमा जसपा नेपालका प्रवक्ता एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य मनीष सुमन हुनुहुन्छ। सुमनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, धन्यवाद खेमजी।
0: सुमनजी, के छ अहिलेको अवस्थामा? राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन भव्यताका साथ सम्पन्न भयो, यहाँका अध्यक्ष पनि त्यहाँ पुग्नु भएको थियो। उहाँको प्रस्तावनामा त अब संघीयता को विषयलाई रिफर्म गर्ने, प्रदेश समस्या खारेज गर्ने र स्थानीय तह दलबिन बनाउने गरी राष्ट्रिय स्वतन्त्रतापार्टी अगाडि बढ़्यो, यसमा तपाईँहरूको भनाई के छ?
2: त्यो राष्ट्रपाको महाधिवेशनलाई सबै नेपाली जनताले बडो माइन्युटली देखेका छन्। हामी राजनीतिक दलहरूले पनि त्यसरी नै ध्यानपूर्वक देखेका छौं। महाधिवेशन सफलताको र शुभकामना नै गरेका छौं, सफल पनि भयो। तर हामीले के देख्यौं भनेपछि सभापति रवि लामी छानेको प्रस्तावमा त्यस्तो कुनै दोष लाग्ने, कसैलाई अपमान गर्ने जस्तो कुरो त छैन। तर त्यही वर्तमान अर्थमन्त्री र अहिलेको उपसभापति उपाध्यक्ष स्वर्णिम वाग्लेजीको प्रतिवेदनमा चाहिँ हाम्रो याकत र संख्याबल पुगेको दिन भनेर भन्नुभएको छ। संख्याबल र याकत दुवै पुगेकै छ, त्यो दिन यसरी यसरी गरौंला, त्यसमा एउटा लेख्नु भएको छ संहिता खारेज गरौंला भन्ने शब्द लेख्नु भएको छ। प्रदेश सभा खारेज गरौंला लेख्नु भएको छ संघले, प्रदेश सभा खारेज गरौंला र संघीयताले रूपान्तरण गरौंला भन्ने जस्ता कुराहरू लेख्नु भएको छ। संख्या बल पनि पुगेकै छ, ल्याकत पनि पुगेकै छ। अब मूल कुरो सभापतिको प्रतिवेदनमा किन थिएन भन्ने मनमा प्रश्न उठेको छ। त्यो एउटा आर्थिक प्रतिवेदनमा त्यो लेखेर ल्याइयो, तसर्थ त्यसका त्यो फेरि महामन्त्री विपिन आचार्यको हिजो अस्ति पनि सुन्दै थिए, होइन हामीले सभापतिले पारित गरेको दस्तावेज मात्र आधिकारिक हो भनेर भन्दै हुनुहुन्थ्यो। अर्थात् उपाध्यक्षले उपसभापतिले प्रस्तुत गर्नुभएको त्यो दस्तावेज बारे केही थाहा छैन। फेरि महाधिवेशनको कस्तो देख्यौं भनेपछि उहाँहरू निर्वाचन मुख्य हुनुभयो, निर्वाचन सत्रप्रति सबैको ध्यान, यस्तो यो प्रस्तावहरू पारित गर्नेतिर धेरै ध्यानपूर्वक गरेको भने देखिएन। पछि के प्रचार गरिरहेछ भनेपछि सर्वसम्मतिले पारित गरियो, त्यो भइ नै हाल्छ। महाधिवेशनहरूमा नेताहरू आफू कसरी उम्मेद्वार हुने, कसरी निर्वाचित हुने तर्फबाट ध्यान दिन्छन्, यसलाई माइनोरिटीले देख्दैनन्। मैले देखेको उहाँको महाधिवेशनको रूप मैले तपाईँलाई चित्रण गरेको थिएँ, तसर्थ पनि हामीले त्यसलाई धेरै यसरी नै लिएका छौँ। तर एउटा के छ भने नि गम्भीरताका साथ लिनुपर्दछ, त्यसको कसैले राष्ट्रपतिभित्र खासै विरोध पनि गरेको छैन। संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने कुरोमा सबै एकमत जस्तै देखिन्छ राष्ट्रपतिभित्र, होइन किनकि कसैले विरोध गरेन। त्यो पढ्न जब हामी अलग पृथक पार्टीको साथीले यसरी पढ्यौं र ध्यान दियो भनेपछि ती पार्टीका महाधिवेशन प्रतिनिधिहरूले त ध्यान दिनु पर्थ्यो होला। पछि सुन्दा र विपिन आचार्यजी तिनका महामन्त्रीजीहरू नै त्यसपछि विमति प्रकट गर्नुहुन्छ, तर त्यहाँ त त्यो विमति सहमति देख्नु भएन नि, ध्यान दिनु भएन नि। यस्तो भएको बेलामा भोलिको राष्ट्रपतिभित्र त्यस्ता तत्वहरूले प्रदेश सभा खारिज, त्यो प्रदेश सभा खारिज मात्र होइन, प्रतिनिधि सभा खारिज गरेपछि संहिता खारिज भयो कि भएन? त्यस्तै हो, प्रदेश सभा खारिज गरेपछि तपाईँलाई संहिता खारिज भयो।
0: अब उहाँहरूको भनाइ के छ भने संहिताले खासै यसको औचित्य पुष्टि हुन सकेन, प्रदेश सभा पनि निकम्मा नै भए, राम्रोसँग काम गर्न पनि सकेनन्, स्थानीय तहमा पनि भ्रष्टाचार बढ़्यो, व्यतिथि बढ़्यो, अब चाहिँ हामीले चाहिँ यसलाई अलिकति रिफर्म गर्नुपर्दछ, प्रदेश संरचनालाई चाहिँ सुधार्नु पर्दछ भन्ने लाइनमा गयो क्या राष्ट्रपा मनीषजी?
2: एमजी, संहिता उनको बुद्धि विलासको विषय होइन। कोही विद्वान मान्छे अमेरिकाबाट आउँछ र यहाँ बुद्धि विलास गर्छ भनेपछि त्यसको बुद्धि विलासको विषय होइन। संहितामाथि धेरै अध्ययन, धेरै अनुसन्धान, ठूलो त्याग, ठूलो बलिदान, सैकडौं व्यक्तिको शहादत, हजारौं व्यक्ति घायल, होइन, त्यो सबै पश्चात प्राप्त गरेको अत्यधिक अध्ययन गरेर लामो समय छलफल गरेर प्राप्त गरेको एउटा उपलब्धि हो। तसर्थ त्यो केही होइन, त्यसलाई त त्यो त कामै लागेन भन्न सकिन्न। हामी पछिल्लो 8-9 वर्ष त्यसदेखि त्यसका अनुभव गरिरहेका छन्। कोही प्रदेशको कुनै मन्त्रीले भ्रष्टाचार गर्दैमा सिङ्गो प्रदेश सभा खराब छ, संहिता पद्धति नै खराब छ, कुनै प्रदेश सभाको मा कुनै मुख्यमन्त्रीले जवाब दिन नसकेमा, कुनै एउटाको कुकृत्य देख्दैमा, कहीँ कसैको व्यतिथि देख्दैमा सिङ्गो प्रणाली नै खराब छ भन्ने चित्रण गर्नु बुद्धिविलासको विषय होइन। यो प्रणालीलाई हामीले यसका धेरै सकारात्मक पक्ष पनि छन्, धेरै नकारात्मक पक्ष पनि छन्। नकारात्मक पक्ष एकदम थोर छन्, तर सकारात्मक पक्ष धेरै छन्। अहिले तपाईँलाई मधेस प्रदेशको एकजना जनताले काठमाडौँ मात्र त्यो हो भन्ने केन्द्र हो, काठमाडौँका मात्र हामी नागरिक हौ, त्यसका मात्र आदेश मान्छौ भन्ने भानबाट उन्मुक्त भएर होइन, हामी आफ्नै गाउँठाउँमा पनि हाम्रो त्यो उपस्थिति छ, जनकपुर हाम्रो राजधानी छ होइन, मेरै गाउँमा तपाईँलाई के भन्छ राज्यको उपस्थिति छ भन्ने एउटा भान आएको छ। यो राज्यप्रतिको आत्मानुभूति हो, नभए पहिला एकल शासन एउटै राजाको बेला भनिन्थ्यो नि, एउटै राजा एउटै देश एउटै भाषा एउटै देश, त्यो एउटै मात्र थियो कि अहिले विविधतालाई झल्काएको छ। त्यो आज एकजना मुसलमानको छोरो यो देशमा राज्यको प्रमुख हुन पाएको छ, प्रधानमन्त्री नभए पनि कमसे कम मुख्यमन्त्री हुन पाएको छ, एकजना महिला अष्टलक्ष्मी शाक्य यो देशमा तपाईँलाई के भन्छ नेवारकी छोरी यो देशमा मुख्यमन्त्री हुन पाउनु भएको थिइन्, भने प्रधानमन्त्री हुन पाइनन्। तर कस्तो थियो भने बालेन्द्र शाह भन्दा पहिले 43 जना 44 जना प्रधानमन्त्रीहरू भए, कोही पृथक समुदायका भएनन्, पृथक लिङ्गका भएनन्, सबै एकै समुदाय एउटै लिङ्गका भएका भए। यस्तो अवस्थामा आम नेपाली जनताले मेरो पनि प्रतिनिधित्व म जस्ता देखिने व्यक्तिको प्रतिनिधित्व हुनु पर्यो भन्ने भान्ने पनि संहिता ल्याएका हुन्। वर्तमान संघीय संरचनाबाट हामी पनि सन्तुष्ट छैनौ, यसले साथै हामीले त आर्थिक सम्भाव्यता भाषा संस्कृति यीका आधारमा प्रदेशका सीमाङ्कनहरू हुनुपर्दछ भन्ने मान्यता प्रस्तुत गरेका छौँ, तर बनाउनेहरूले मेरो गाउँको कता हुन्छ मेरो ससुरालीको गाउँ कता पर्छ भनेर तपाईँलाई बनाए, नभए यसो त्यो संरक्षणसँग हामी पनि
0: प्रधानमन्त्री बालेन्द्र शाहले त अब मधेस प्रदेशमै गएर पनि त्यहाँको मञ्चमा होइन निर्वाचनभन्दा अगाडि अब काठमाडौँ जाने भनेको चाहिँ खालि पशुपति दर्शन गर्न घुम्न मात्र जाने हो भन्ने खालको आशय सहितको भाषा व्यक्त गरे, तर अहिले प्रस्तावनामा आउँदाखेरि चाहिँ फरक प्रस्ताव आयो, अब यसलाई कसरी बुझ्नु भएको
2: हो? एकदम ठिक भन्नुभयो तपाईँले, मैले भनिसके बालेन्द्र शाहको त्यो हामीसँग मत मागेको बेलाको त्यो भाषण पनि बल्कर बनाउँछु काठमाडौँ घुम्न मात्र जानु भन्ने जस्ता उनको भाषण र सभापति रवि लामी छानेको प्रस्तावमा पनि कतै संहिता माफ्ने कुरो छैन, बरु प्रदेश सभा संहितालाई झन बलियो बनाउँछु भन्ने एउटा प्रत्याभूत छ। तर एकजना तिनका नेता जसको प्रतिवेदन हतारमा पढ्दैन पढी ध्यानै नदी होइन त्यसमा त्यो लेखिएर ल्याकत्र संख्याबल भएको बेला भन्ने कुरो हो, त्यो चाहिँ पारित भएको छ। तसर्थ हामीले उहाँहरू यत्रो अघोर कदम उठाउनुहुन्छ प्रदेश सभा विघटन गर्नुहुन्छ भन्ने कुरोमा प्रत्याग गर्दैनौ, यद्यपि गरिहाल्नु भएको छ भने मैले तपाईँ निवेदन गरिसके त्यसका नेताहरू निर्वाचनमुखी भए, निर्वाचनमा कसरी केन्द्रीय सदस्य होला कसरी महासचिव होला भन्ने जस्ता तर्फ ध्यान दिए, त्यो प्रतिवेदनलाई खासै ध्यानै नदिएर पारित त गरिसके, पारित भएपछि दस्तावेज त भइसक्यो होइन, भोलि तपाईँलाई कसैले होइन हाम्रो त पारित दस्तावेज हो भनेर त्यही पार्टीमा बोल्यो भने अन्यले त्यसलाई काट्न सक्ने वातावरण छ कि छैन, विपिन आचार्यजीहरूले बोलेको कुरो तपाईँ साथै भोलि लागू हुन्छ कि हुन्न, तपाईँको कुरोसँग म एकदम सहमत छु। तसर्थ पनि मुम्बईले हामी सचेत छौँ, सचेत छौँ होइन, प्रदेश सभा विघटन गर्नु भनेको संहिता विघटन गर्नु हो, प्रदेश सभा तपाईँलाई संहिताको प्राणवायु हो, तसर्थ यस्तो अकल्पनीय काम गर्नुहुन्न भने हामीले आशा मात्र गरेका छौँ। कदन कदाचित उहाँहरूले स्वर्णिम वागले प्रस्तुत गरेको त्यो प्रतिवेदन अनुसार साँच्चै संहितालाई मास्ने प्रयास गर्नुभयो भने अकल्पनीय आन्दोलन हुन्छ, विश्वास गर्नुहोस्।
0: होइन अब संहिता देशका लागि त अलिकति भारी चाहिँ भारी आएको छ नि त होइन, यसको चाहिँ उपाध्यता हुन सकेका छैन, मधेस प्रदेशकै कुरा गरौँ न, मधेस प्रदेशमा चाहिँ इन्ट्रेस्ट नमिल्ला साथ चाहिँ हेर्नुहोस् त त्यहाँ सरकारको अदली बदली, अब हेर्नुहोस् त यहाँको मुख्यमन्त्री कहिले पनि हिजो मुख्यमन्त्री छ आज बिहान हटिसकेको छ, यस्तो परिस्थिति सिर्जना भएन भने
2: किनभने लोकतन्त्र तपाईँलाई धेरै राम्रो पद्धति म भन्न सक्दिनँ, तर लोकतन्त्रको विकल्प पनि त छैन, यस्तो लोकतन्त्रमा तपाईँलाई साथै
0: होटेलबाटै शपथ ग्रहण गरेर मुख्यमन्त्री भएका होइन प्रदेशमै,
2: त्यो त जनताले मानिदिएन नि, 26 दिनपछि 28 दिनपछि त्यस्ता होटल पानसबाट मुख्यमन्त्री बनेका थियो, सजाय त सम्मानित अदालतले पनि दियो, जनताले पनि दियो, र तत्सँगका विवेकशील सरकारले पनि दियो, त्यसरी शपथ गराउने प्रदेश प्रमुखलाई गल हत्याएर पदमुक्त गरियो, त्यसरी शपथ गरेको तपाईँले के भन्छ मुख्यमन्त्रीलाई सम्मानित सर्वोच्च अदालतले निष्कासनै गरिदियो, र त्यसरी सम्मानित शपथमा सामेल भएको सभामुखलाई त्यहाँका प्रदेश सभाको बहुमत सदस्यले तपाईँलाई के भन्छ इम्पिचमेन्ट लाएर निष्कासितै गरिदियो, पदमुक्तै गरिदियो, अर्थात् बेस्थिति गर्नेले हठात कहिले गरे होला, तर त्यसलाई व्यक्तिले स्वीकार गरिदिएन, त्यहाँको जनताले स्वीकार गरिदिएन, सिस्टमले स्वीकार गरिदिएन, अदालतले स्वीकार गरिदिएन, तसर्थ त्यो दुस्थिति नै थियो भनेर हामी कति दिन हाँसी गर्छौँ। त्यसलाई जसले पराजित गर्यो त्यसको वीरतामा पनि जता गाथा छ नि, त्यसलाई पराजित गर्नेहरूको वीरतामा। तर मैले तपाईँलाई के निवेदन गरेको भनेपछि नि, केही अपयोग होला, लोकतन्त्रकै धेरै अपयोग छ नि। त्यहाँ जनताले प्रतिनिधि चुन्छन्, प्रतिनिधिले प्रधानमन्त्री चुन्छन्, त्यसरी नै प्रदेशमा जनताले प्रदेश सभाका सदस्य चुन्छन्, प्रदेश सभाका सदस्यहरूले आफ्ना मुख्यमन्त्री चुन्छन्, फेरि मुख्यमन्त्रीले आफ्ना मन्त्री चुन्छन्। यो पद्धतिको वैकल्पिक कुनै राम्रो पद्धति छ भने त्यो भनौ, नभए यो पद्धति तपाईँलाई अहिलेसम्म प्रयोग भएका सबभन्दा राम्रा पद्धति हुन् र यसका यो अभियोग हो, यसको केही अभियोग पनि हो। त्यो अभियोग भनेको साथै मुख्यमन्त्री बन्दा हुने तछारमा चार केन्द्रमै अहिले पो 182-183 एउटा पार्टीलाई आएपछि स्थिर सरकार हामीले देखिरहेका छौँ। यो पनि भोलिका दिनमा के होला, नभए हिजो धेरै लामो समयसम्म कसैको एकल बहुमतमा आएपछि दुईभन्दा बढी दल मिलेर सरकार बनाउँथे, त्यस्तो बनाएका क्षणमा तपाईँलाई के भन्छ तछारमा चार हुन्थ्यो नै, त्यो प्रधानमन्त्री नियुक्त हुन्थ्यो, तर विधिमा त्यही लेखा थियो, त्यही विधि अनुसार हुन्थ्यो। तसर्थ त्यहाँ मुख्यमन्त्री बन्ने पद्धतिकै खातिर संहिता नराम्रो, प्रदेश सभा नराम्रो भन्नु एकदम किमार्स गलत हो खेलजी।
0: र जाँदा जाँदै अब बालिम शाहप्रति तपाईँको भन्नु के छ, प्रधानमन्त्रीप्रति अस्तिको टिप्पणी र त्यस पछाडि राष्ट्रपतिले पारित गरेको यो प्रस्तावना जोडेर?
2: हामीले त उहाँलाई रहस्यकै रूपमा लिएका छौँ, हामीले मात्र राम नेपाली जनता नै उनलाई रहस्यकै
0: रूपमा भने के चाहन्छन् त्यसमा, त्यसो भए
2: अनि के चाहन्छन् के गर्छन् धेरै जनतालाई थाहा छैन। उहाँ रहस्य बहिनी जस्तै अहिलेसम्म प्रस्तुत हुनुभएको छ, कम मान्छेलाई भेट्ने, धेरै थोर बोल्ने, होइन बोल्दैन

99.1 समयको ख्याल राखौं 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे भीमदत्त नगरपालिका 18 बाट भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो। जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा गाली गलौज सम्बन्धी मुद्दामा भण्डारीलाई 1 वर्ष 7 दिन कैद तथा 12,100 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। जुम्लाको हिमा गाउँपालिका 2 स्थित छोटा खर्कपाटनमा बुधबार साँझ चट्याङ पर्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार एमसेल टावर नजिक भेडा गोठालो भएका गएका स्थानीय 18 वर्षीय रविन्द्र रावतको चट्याङ लागेर मृत्यु भएको हो। उक्त घटनामा परि स्थानीय 20 वर्षीय बलबहादुर रोकाए र 35 वर्षीय जगत रोकाए घाइते भएका छन्। प्रहरीका अनुसार घाइते दुवैजनाको अवस्था अहिले सामान्य छ। चट्याङका कारण पाटनमा केही भेडा बाख्रा समेत मरेको प्रारम्भिक जानकारी आए पनि त्यसको एकिन विवरण आउन भने बाँकी छ। स्थानीयवासीले राति घटनाबारे जानकारी गराएपछि प्रहरी चौकी बर्कीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। अहिले घटनाबारे थप अनुसन्धान हुनुका साथै पशु चौपा आएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। भुटुवा उपमहानगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले निर्वाचन आयोग नेपाली कांग्रेससँग लिखित जवाफ माग गर्दै गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। के कारणले वडा अध्यक्ष हटाएको हो भन्ने बारे आयोगले महान्यायाधिवक्ता र अन्य विपक्षीको हकमा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न परेको छ। अदालतले अन्तरिम आदेश दिएसँगै ढकाल आफ्नो जिम्मेवारीमा रहिरहने जनाएका छन्। कांग्रेसले जनप्रतिनिधिले दल त्याग गरी अनि दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएपछि पद रिक्त भएको जनाएको थियो। ढकाल तत्कालीन माओवादी भए तापनि कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित हुनु भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।

0: एसी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एसी लेट्स गुड
1: अब बाँकी खबर प्रहरी सहायक निरीक्षक असहित हमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मा सहित 6 जनालाई 5 वर्ष कैदको सजाय तोकेको छ। उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले असहित विकको मृत्यु प्रकरणमा पूर्व सांसद महतो निलम्बित प्रदेश सभा सदस्य शर्मा सहित धर्मेन्द्र राय रामशंकर मिश्र सुरेश पाण्डे र पवन कापरलाई जनै 5 वर्ष कैद सजाय फैसला गरेको हो। त्यस्तै सोही प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिवादीहरू प्रदीप शाह माझी संजय कुमार शाह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यान सम्बन्धी महलको 1 नम्बरको कसुरमा सोही महलको 3 नम्बर बमोजिम जन्म कैद गर्ने फैसला गरेको जनाइएको छ। महोत्तरी जिल्ला अदालतले ती तीनै जनालाई 2080 मंगिर 28 गते जन्मकैद र पूर्व सांसद महतो तथा पवन कापरलाई सफाई दिएको थियो। उच्च अदालतको फैसलामा मृतक थमन विकको मृत्यु कर्तव्यबाट भएको तीनैजना प्रतिवादी प्रदीप शाह रायमझी संजय कुमार शाह र मोहन ठाकुर विरूद्ध खिटानी जारी परेको अनुसन्धानको क्रममा तीनैजनाले आरोप स्वीकार गरेको तथा उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्स चालक सुशील मिश्र र सँगै रहेका पप्पू कुमार शाह सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकृत समक्ष उनीहरूको संलग्नता पुष्टि गर्ने काज गरेको उल्लेख छ। घटनास्थलको तस्विरबाट पनि प्रतिवादी संजय कुमार शाहले थमन विक्रमाथि प्रहार गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ। त्यस्तै पूर्व सांसद महत्व निलम्बित प्रदेशसभा सदस्य शर्मा धर्मेन्द्र राय रामशंकर मिश्र सुरेश पाण्डे र पवन कापरको हकमा भने कथन विक्रमाथि प्रत्यक्ष प्रहार गरेको वस्तुनिष्ठ प्रमाण नभेटिएको तर जम्मकै सजाय पाएका प्रतिवादीहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको देखिएको मुलुकी ऐनको ज्यान सम्बन्धीको 17 नम्बरको कसुर गरेको ठहर गरिएको उल्लेख छ। मधेस आन्दोलनका क्रममा गत 2072 भदौ 25 गते कार्यस्थलका लागि महोत्तरी आएका असहित विकको आन्दोलनकारीको कुटपिटबाट मृत्यु भएको जनाइएको छ। राष्ट्रसभाको प्रथम राष्ट्रिय महाधिवेशन पछि मन्त्रीमण्डल पुनर्गठनको चर्चा तीव्र बनेको छ। कार्य सम्पादन कमजोर ठहरिएका 5 मन्त्री रेडजोनमा परेका छन् भने पदाधिकारी दौरबाट पछि हटेका केही सांसदलाई मन्त्री बनाएर राजनीतिक व्यवस्थापन गर्ने गृह कार्य भइरहेको चर्चा छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रीमण्डल पुनर्गठनको चर्चा चुलिएको छ। राष्ट्रपाले असार 2 साता चितवनमा आफ्नो ऐतिहासिक पहिलो महाधिवेशन सम्पन्न गरेको थियो। महाधिवेशनमा धेरैजसो चर्चित र स्थापित नेताहरूले पार्टीका महत्वपूर्ण पदाधिकारीका पदहरूमा उम्मेद्वारी दिने तयारी गरेका थिए तर आकांक्षीहरूको संख्या धेरै भएपछि आन्तरिक सन्तुलन मिलाउन उपसभापति र महामन्त्री जस्ता पदहरूमा थोरै नेताहरू बीच मात्रै अन्तिम प्रतिस्पर्धा भएको छ। यही चुनावी प्रक्रियामा पार्टीको हितका लागि पछि हटेका र पदाधिकारीमा सामेल हुन नसकेका केही प्रभावशाली सांसदहरूलाई सरकारमा सामेल गराएर व्यवस्थापन गर्ने गृह कार्य शुरू भएको बताइएको छ। यो राजनीतिक व्यवस्थापनका लागि राष्ट्रपति सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह सामूह औपचारिक प्रस्ताव नै पुर्याई सकेको दावी गरिएको छ। यद्यपि मन्त्रीमण्डल गठन र पुनर्गठनको संवैधानिक अधिकार पूर्ण रूपमा प्रधानमन्त्रीमा निहित हुने भएकाले सभापति रविको प्रस्तावलाई प्रधानमन्त्री शाहले कसरी लिन्छन् मन्त्रीमण्डलको नयाँ स्वरूप त्यसैमा निर्भर हुने देखिएको छ। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एमआरएम 99.1 सबैका लागि सूचना
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
5: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595
6: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
7: आमा मलाई दुध है
6: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
8: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै
8: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक

0: सूचना संगीत र मनोरञ्जन को अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: ए के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
6: डर लाग्नु निद्रा नलाग्नु
5: अनौठा विचार आउनु
6: निराशा बढ्नु खुसी नहुनु
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
6: छटपटी हुनु चिटचिट पसिना आउनु
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
5: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मिस तामाङ मेरै नि सबै तामाङहरू
1: हो र
2: हो र
1: उसलाई त भरे म पत्ताउँछु
0: पत्ता पत्तै हो
1: तपाईँ हेल्प गर्न।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाह पथ, काठमाडौँ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.5 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट प्रधानमन्त्री बाबुल शाहले मन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। उहाँले आज दिउँसो 2 बजेका लागि बैठक बोलाउनु भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनिक काम कारवाहीका सम्बन्धमा छलफल हुनुका साथै यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ। बर्खा शुरू भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा 155 उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनात राखिएको छ। सड़क विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ 55 मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो। शाखा अन्तर्गत समग्रमा 277 उपकरण छन्। बर्खामा पहिरो खसेर अवरूद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ ठाउँमा उपकरण पठाइसकिएको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता बहादुर खड्काले बताएका छन्। सड़क विभाग अन्तर्गत विभिन्न जिल्लामा विपद व्यवस्थापनलाई ध्यानमा राखी अवरूद्ध यातायात संचालन गर्न सड़क डिभिजन र सम्बन्धित योजना प्रमुखको समेतमा टास्क फोर्स बनाइएको छ। तुरन्तै आवश्यक परेको ठाउँमा लगेर राख्नु मिल्ने गरी तयारी देशभर 10 डेलिभरी अवस्थामा राखिएको पनि विभागले जनाएको छ। सरकारले पहिरोको दिगो व्यवस्थापनका लागि भन्दै आगामी आर्थिक वर्षका लागि 3,17 करोड़ रूपियाँ विनियोजन गरेको छ। सरकारले बर्दियाबाट चोकाधनी प्रमाण पूजा वितरण शुरू गरेको छ। बर्दिया जिल्लाको बरैयाताल गाउँपालिका 4 का 29 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बाची परिवारलाई लाल पूर्जा वितरण गरिएको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गाधनी बनेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढ़ाइने भूमि व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। आगामी साउन 1 गतिबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा 8 ब्लूबस सेवा संचालन गर्ने तयारी भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी सहयोग कार्यसूची अन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न साथै प्रदेशमा निशुल्क उक्त सेवा संचालन गर्ने तयारी भएको हो। पहिलो 100 दिनमा 25 बस संचालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो। बस सेवा संचालनका लागि साझा यात्रार्थी अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरेको छ। मन्त्रालयबाट सहमति प्राप्त भए पश्चात पहिलो चरणमा साउन 1 गतेदेखि बस सेवा संचालन गरिनेछ। प्रारम्भिक चरणमा लगनखेल विमान कण्ठ रूटमा 2 र थानपुटना टुङ्गा विमानस्थल रूटमा 2 बस संचालन गरिनेछ। चक्रपथ क्षेत्रमा 4 बस संचालन गरिनेछन्। जसमध्ये 2 क्लक वाइज र 2 एन्टी क्लक वाइज दिशामा संचालन हुने मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: आज पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँकी नै एक मास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सारेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीर ब्याङ्कमा खाता छ कि छैन त?
2: हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइट्स गुड।

0: चार वर्षको साथ चार वर्षकै वारेन्टी बिजीको विश्वास हरेक हरेक हिरो बनाउ घर अथवा ल्याएको छ प्लस थ्री वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% इएमआईको सुविधा नागरिकता भएको छ. वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै.
1: कञ्चनपुरका पत्रकार खेल भण्डारी पक्राउ परेका छन्. जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे धुमदत्त नगरपालिका 18 बाट भण्डारीलाई पक्राउ गरेको हो. प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो. जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा गाली कलेज सम्बन्धी मुद्दामा भण्डारीलाई 1 वर्ष 7 दिन कैद तथा 12,100 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो. सो फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ. पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार 1,042 जनामा डेंगू संक्रमण पुष्टि भएको छ. स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारी जन्य रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुष 17 देखि हालसम्म 1,042 जनामा डेंगू संक्रमण पुष्टि भएको हो. यो 6 महिनाको अवधिमा डेंगू संक्रमणबाट 2 जनाको मृत्यु भएको छ. ईडीसीडीका अनुसार हालसम्म 71 जिल्लामा डेंगू संक्रमण देखिएको छ. झापा सुनसरी कास्की चितवन काठमाडौँ खलडुङ्गा मकवानपुर पाल्पा चितवन सहितका जिल्लामा डेंगूका बिरामी देखिएका छन्. कुल संक्रमित संख्या मध्ये सबैभन्दा धेरै कोशीमा 292 जना बागमतीमा 264 जना भेटिएका छन्. त्यस्तै मधेसमा 52 जना गण्डकी प्रदेशमा 161 जना लुम्बिनीमा 167 जना कडालीमा 37 जना र सुदूरपश्चिममा 69 जनामा डेंगू संक्रमण पुष्टि भएको छ. जिल्लागत रूपमा हेर्दा झापा 138 केस सहित सबैभन्दा बढ़ी प्रभावित बनेको छ. सुदूरपश्चिम प्रदेशमा कैलातीदेखि निरन्तर वर्षा भइरहेका कारण तराईका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन्. अविरल वर्षाले खेतबारी सलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढ़ीका अधिकांश बस्ती र सड़क समेत डुबानमा परेका छन्. धनगढ़ीका मुख्य सड़क गल्ली नाला र होचा बस्तीमा पानी छन्दा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ. डुबानका कारण सवारी साधन सञ्चालन तथा पैदल आवत जावतमा समेत समस्या देखिएको छ. लगातार वर्षा भइरहेकाले डुबानसँगै बाढ़ीको जोखिम समेत बढ़ेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूले नदी खोलानाला आसपास र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्. नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरण ड्रेट सुनवाईका लागि प्रस्तुत गरिएको छ. सर्वोच्च अदालतका न्यायाधीश प्रवीत शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनवाई हुन लागेको हो. पौडेलको श्रीमती गोमाया पौडेलले उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार 10 गते अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएकी थिइन्. यसअघि न्यायाधीश शेख प्रसाद ढुङ्गा र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन नेपाल सरकारवादी र दीपक भट्ट समेत प्रतिवादी भएको सम्पत्ति सूचीकरण सम्बन्धी मुद्दाको फाइल छिकाउन भनेको थियो.
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.

भरपूर मनोरञ्जन सहित मात्रहरू 999 मै ग्रीस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर लाइनमा अथवा ग्रीस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: विदेशबाट पठाएको पैसा सिधै खल्की वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई ट्रान्सफर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।

0: jest full warranty. Futbol kochano!
1: Elzy, AITV ma ten już futbol kochanek exciting moment. AITV chciałem sound sana. Up to 30% cashback. The 0% EMI. Nagi tabał kupca. Plus exchange value plus 4 years full warranty. Aba karmy. Stadium experience. Elzy, that's good.
2: विदेशका खबर अमेरिका र जापानको तर्को दोहामा दुई दिनसम्म चलेको प्रत्यक्ष वार्ता सम्पन्न भएको छ। वार्तामा दीर्घकालीन शान्ति र इरानको आणविक कार्यक्रमबारे भने कुनै ठोस प्रगति नभएको जनाइएको छ। त्यस्तै स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन पुनः सञ्चालन गर्ने तथा इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्ने विषयमा समेत छलफल भएको छ। विराम सम्बन्धी समझदारी कार्यान्वयनमा सकारात्मक प्रगति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अर्को चरणको वार्ता इरानका सर्वोच्च नेता आयतल्ला अली खामेनीको अन्त्येष्टिपछि हुनेछ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानको आणविक कार्यक्रम सीमित गर्ने विषयमा पनि प्रगति भइरहेको दावी गरेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आणविक कार्यक्रमबारे छलफल आगामी चरणमा हुने बताएका छन्। यस वार्तामा अमेरिकी र इरानी प्रतिनिधि मण्डलले कतार तथा पाकिस्तानका मध्यस्थकर्ता मार्फत छुट्टा छुट्टी बैठक गरेका थिए। अमेरिकी विशेष दूत स्टीभ विटकप र ट्रम्पका स्वयं जारेड कुश्नर भने वार्तामा सहभागी नभएको बताइएको छ। त्यस्तै शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ। गत साता दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्याएपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको भए पनि दीर्घकालीन प्रतिबन्ध संरचनाका कारण राहत प्रयास पर्याप्त रूपमा अघि बढ़न नसकेको बताइएको छ। विशेषज्ञहरूका अनुसार लामो समयदेखि लागू रहेको अमेरिकी प्रतिबन्धले कोष उपकरण र मानवीय सहायता सामग्री पहुँचमा संरचनागत अवरोध सिर्जना गरेको छ। यसले उत्पाद तथा पुननिर्माण कार्यलाई थप कठिन बनाएको आरोप छ। गत जून 24 उत्तर भेनेजुएलामा लगातार दुईवटा 7.0 रेक्टर स्केलभन्दा माथिका शक्तिशाली भूकम्प गएका थिए। ती भूकम्पपछि मृत्यु हुनेको संख्या बढ़ेर 1943 पुगेको छ भने 10,000 भन्दा बढ़ी घाइते भएका छन्। अब खेल खबर। सह आयोजक अमेरिका आफ्रिका विश्वकप 2026 अन्तिम सुरमा प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज बिहान भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई 2-0 पराजित गर्थ्यो। अमेरिकाले अन्तिम सोह्रमा स्थान पक्का गरेको हो। अमेरिकाले 24 वर्षपछि विश्वकपको नकआउट चरणमा जीत निकालेको छ। यसअघि सन् 2002 भएको विश्वकपमा अमेरिका क्वार्टर फाइनलसम्म पुगेको थियो। त्यस यता दोस्रो चरणबाट बाहिरिँदै आएको थियो। यसअघि सबै आयोजक राष्ट्र अन्तिम सोह्रमा प्रवेश गरेका छन्। मेक्सिको र क्यानाडाले यसअघि नै अन्तिम सोह्रमा स्थान बनाइसकेका थिए भने अब क्वार्टर फाइनल प्रवेशका लागि अमेरिकाले प्रधानमन्त्री सभाद्वारा मन्त्री परिषद बैठक आह्वान। प्रशासनिक विषयमा निर्णय गरिने। मनसून शुरू भएसँगै सड़क विभाग हाई अलर्टमा। पहिरो गएको आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने। 155 उपकरण तैनात। सहयोग गतिदेखि भूगर्भ सेवा सञ्चालन गर्ने सरकारको तयारी। वर्षाका कारण कोइलाले कञ्चनपुरका धेरै स्थान डुबानमा। विश्व फोरमको बन्दी प्रत्यक्षीकरण रिक्समा सुनवाई हुँदै। सरकारले बर्दियाबाट शुरू गरे लाल पूर्जा वितरण। 29 भूमिहीन परिवार बने जग्गा धनी। अहिलेसम्म देशभरबाट 1,042 जनामा डेंगू संक्रमण पुष्टि। 2 जनाको मृत्यु। ठोस सहमति दिने टुङ्गियो अमेरिका इरान वार्ता। भूकम्पपछि भेनेजुएलामा मानवीय संकट थप गहिरिँदै। अमेरिकी प्रतिबन्धका कारण राहत वितरणमा अवरोध। मृतकको संख्या 2,000 बढ़ी। 10,000 भन्दा धेरै घाइते। र सह आयोजक अमेरिका फिफा विश्वकप 2026 अन्तिम सोह्रमा प्रवेश। अब क्वार्टर फाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग खेल्ने। हंस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घर एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रङ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति पोखेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
1: Thank you.

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा

0: बनाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वाव
1: ओइ मिस तामाङ निरे नि सबै तामाङहरु
0: हो र उसलाई त भरे म पटाउँछु
2: पत्ता पत्तै हो सब
0: ओइ त हेल्प गर न
1: गर्ला

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौँ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटल साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 पीएम
2: उहु ला
3: ल ल ल ल मरेको के हो
2: हेर त रगतै रगत भयो म त त्यस्तो हेर्न नि सक्दिनँ
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनु मुआ, सुन न, हुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
12: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
12: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
12: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
12: यस्तो गल्ती त झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर दश चितवन सम्पर्क नम्बर 0556-93-495।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार।
2: दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू।

0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: के हुनु मुआ, सुन न, हुने होइन कि, सफा गरी भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Radio Sion 89.8 MHz.
1: Hey, Keta. What is happening in there? कति दिन लाग्छ अब
2: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
1: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुग्नु जामिनु

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै पाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ

सूचना संगीत र मनोरञ्जनको अटो साहेनु यो हो रेडियो साहेनु 89.8 मेगाहर्ज।

0: ए कान्छु यहाँ आइज त
1: के भयो दाई
0: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे
1: ए हो र दाई जानुपर्छ तर दाई कसरी थाहा पनि भयो कुरा
0: गोपी सूत्रबाट
1: ए दाई

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

0: सूचना संगीत र मनोरञ्जनको आटो साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज साहेनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शुभ प्रभात
4: बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलो पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्कियो बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
12: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ये साथी ओ त्यहाँ माथि हेर त बादल भन्दा माथि कति राम्रो छ, मलाई त्यही जान मलाई।
1: आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: Tapay ay Lep Sunday Mucha Radio Final 89.8 Megahertz.
1: सहिनो समय सूचक अहिले साँझको 6 बज्यो इज 6 पीएम
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुशी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचे कुमिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिनु के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए, के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
10: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
6: हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
12: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
12: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
12: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ
13: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

कर्मा दिने राम नसकेमा मनले भज्नु सके चारै धाम श्री राम सेवा गर्नु बाबा।

Thank you.

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: No! No! No!
1: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 पीएम

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनु सुन न, उनी होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार स्वयं सेविका दिदी।
7: नमस्कार नमस्कार। बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
9: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए के भयो, के को हल्ला खल्ला हो यो?
12: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
13: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
11: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
13: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्थ्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
12: हो त है, हामीले त ध्यानै नदिएको।
13: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
14: मरेँ के हो,
15: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
14: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको।
15: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
14: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
15: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
16: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: aile Sunday Nurca Radio Sinus 89.8 MHz.
1: माया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943595
2: चैते धानमा नेट ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
1: खेतमा पानी जमाई राख्ने
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने
1: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो।
0: आमा मलाई दुध है। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ज।
6: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: Pi I live on the moon radio final 89.8 megahertz.
1: Sahino samay sutan. अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रन्सफोर्ड भन्छन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपियन आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 भिक्षुको मृत्यु भएको छ भने 20 भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यस क्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3 साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
3: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामी चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, जन्म एक भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ़ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो। 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
2: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले छानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गाधनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
3: हजुर हो, पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ पन्ध्र वर्षसम्म वा बसोबास गरेकै स्थानमा नभए अरूको त्यो स्थानमा खोज गरी उहाँलाई जग्गा उपलब्ध गराइन्छ भने अब त्यो बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक जुन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानुनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
2: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँले गरिराख्नु भएको पहल अनुसार?
3: अहिले चाहिँ हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानुनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्त गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
2: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के छ?
3: विगतमा हामीले चाहिँ जति कानुनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको व्यवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ। यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
2: अब अर्को चाहिँ एकतिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो बल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोज्या जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराखेका देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
3: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनका लागि अब यहाँले सबै पनि संचार माध्यममा जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ, उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साधुको तयारी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढिराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः जानेलाई प्राथमिकता साथ अगाडि बढाइन्छ।
2: तपाईँले केही कानुनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
3: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबास छ कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नाप जाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यही ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
2: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
3: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
2: उनले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कडाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको थन्याई छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती मिति बढ़ाया प्रवक्ता अरियाल ने बताए
4: सब एप्सर में होना पेड़वर्धन में होना अरुण एप्सर में हे जाना कतिपय अब बाहर ननिस्कता कतिपय सरकारी डकुमेंट चिठी पत्र सामूहिक संजाल में देखिने कारण कहीं कत कई एप्स को प्रयोग इसको कारण आयो कि भारण हमें अब निरुत्साहित करना रोके
2: मोबाइल में सहज डाउनलोड कर सकने कतिपय निःशुल्क स्कैनिंग एप प्रयोग स्कैन कागजात अनधिकृत व्यक्ति व समूह को पहुंच में पुग्ने जोखिम रहने साइबर सुरक्षा मामला का जानकार साइबर सुरक्षा विज्ञ संतोष शर्मा यहां एप को प्रयोग निरुत्साहित कर सकारात्मक कदम भाईपनी सुरक्षित विकल्प समेत उपलब्ध कराने अज प्रभावकारी होने
3: आजकल त्यति गाह्रो पनि छैन एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने टेस्ट हुन सक्छ आफ्नै लोकल मोडल अथवा सेफ सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ तर त्यो मोस्टली पेयरमा मात्रै पोसिबल छ सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ
2: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्ने छुट्टै आधिकारिक एप भने विकास गरेको छैन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अरियाल भन्छन्
4: बुझ्नु भने त हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ अथवा मोबाइलमै पनि त्यसलाई कुनै एप्सबाट स्क्यान गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ
2: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ रूसी सेनाले गैराति युक्रेनको राजधानी कियेभमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् यो हमलालाई कियेभका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या गरेका छन् मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दहालबाट
5: कियेव शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन् उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन् युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टा पछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको कियेभको सैन्य प्रशासनका प्रमुखले बताएका छन् उनको शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गौसैनिकहरूको ज्यान लिइरहेको बताएका छन् रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाब

सूचना संगीत मनोरंजन को अटल साहेलू यो हो रेडियो साहेलू 99.8 मेगाहर्ज साहेलू समय सूचक अहिले बिहानको 5 बज्यो 8:05 AM

0: भगवानको
1: जय,
0: श्री जानकी मैयाको
1: जय,
0: सम्पूर्ण मानव चोलाको
1: जय
0: होस्। राधे राधे।
2: हेलो हेलो, 1 2 3 चेक।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत मनोरञ्जनको अटो साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556394595।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: 三个样子。
1: धनादुम राजमा नदी सरकारी कर्मचारी सबैलाई शून्य प्रबन्धेर परिचालन गर्ने सरकारको तयारी प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल तीन खर्गले पर्यो सार्वजनिक ऋण राष्ट्रवादी प्रत्येकै क्षेत्रमा विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको गाउँ गाउँमा सुन्तला कागतीका बिरुवा वितरण किसानमा पलायो नयाँ आशा शीर्षकको शुभ समाचार।
2: कुनै समय वैदेशिक रोजगारी र बसाई सराईका कारण गाउँका बारी बाँझिन थालेको नुवाकोटका धेरै बस्तीमा यति बेला फेरि हरियाली फर्काउने प्रयास भइरहेको छ। घर आँगन कान्ला र पाखो जमीनमा सुन्तला र कागतीका बिरूवा रोप्ने उत्साह बढ़दै जाँदा स्थानीय किसानहरू पनि भविष्यमा आमदानीको नयाँ आधार बन्ने आशामा छन्। यही उद्देश्यका साथ वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डेले संचालन गर्दै आएको हरियो नुवाकोट अभियान अहिले जिल्लाभर फैलिएको 38 वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेले आफ्नो गृह जिल्ला नुवाकोटलाई फलफूल उत्पादनको प्रमुख केन्द्र बनाउने दीर्घकालीन सोचका साथ विगत दुई वर्षदेखि 12 स्थानीय तहमा कागती र सुन्तलाका बिरूवा वितरण अभियानलाई तीव्रता दिनुभएको हो। अभियान अन्तर्गत चालू आर्थिक वर्षका लागि जिल्लाभरबाट 3,240 कागती र 28,175 सुन्तलाका बिरूवा गरी जम्मा 31,415 बिरूवाको माग संकलन भएको थियो, जसमध्ये हालसम्म किसपाङ र ग्यागङ गाउँपालिकामा गरी 14,465 बिरूवा वितरण भइसकेको छ भने अन्य स्थानीय तहमा पनि चरणबद्ध रूपमा वितरण भइरहेको पाण्डेले जानकारी दिनुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

सजग्नेबाट समयसँग घुटिँदै गयो। अझ पनि धेरै ठाउँ चिन्न लाग्यो। जिन्दगीमा सधैँ किन एक मास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल बैङ्कमा, मेरो बाबादेखि मेरो छोरी सारी।

0: yes, full warranty. Football ko machano.
1: LG AITV ma hernus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback. The 0% EMI. Nagita bhayo puksa. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, that's good.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने बहस अघि सारेकोमा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले बिहिबार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँगै भेटेर सरकारले प्रदेश सभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रश्न पार्नुपर्ने माग मधेसवादी दलका नेताहरूको छ। सम्झौताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले राष्ट्रपतिको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमत हुन सकिए पनि प्रदेश सभा खारेजले संघीयता नै कमजोर बनाउने जसोपा नेपाल जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाई छ। जसोपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र प्रदेश व्यवस्था र समावेशितामा प्रहार भए प्रतिवाद गर्ने बताएका छन्। उनले संघीयता स्वयं मधेसी जनताको बलिदानीबाट प्राप्त उपलब्धि भएको भन्दै प्रदेश सभा बिना संघीयता हुनै नसक्ने बताएका छन्। अध्यक्ष यादवले राष्ट्रपति महाधिवेशनमा आएको प्रस्ताव सरकारको नभएकाले अब सरकारको निर्णय महत्वपूर्ण हुने बताएका छन्। त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शाहले चुनावी सभाका बेला जनकपुरमा दिएको अभिव्यक्ति विरूद्ध महाधिवेशनमा प्रस्ताव आउनु राजनीतिक बेमानी भएको बताएका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रदेशका मोडलबारे छलफल गर्न सकिएला तर ठूलो आन्दोलन बलिदान र त्यागबाट आएको संघीयता र प्रदेशसभा खारेजीबारे सोच्न पनि सकिन्न उनले भनेका छन्। सरकारले औपचारिक रूपमा प्रस्ताव अघि बढ़ाए प्रतिवाद गर्ने उनीहरूको चेतावनी रहेको छ। प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ।
3: यसरी कर्मचारीहरूले हतार हतार जागिर छाड्नुको सबैभन्दा ठूलो कारण सरकारले ल्याउन लागेको नयाँ निजामती सेवा ऐन हो। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा यति बेला नयाँ किसिमको तरंग पैदा भएको छ। देश चलाउने मुख्य खम्बा मानिने अनुभवी कर्मचारीहरू आफ्नो सेवा अवधि बाँकी छँदै धमाधम जागिर छाडेर बाहिरिन थालेका छन्। प्रधानमन्त्री वीरेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भए यता मात्रै निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको संख्या वात्तै बढ़ेको छ। पछिल्लो तीन महिनामा मात्रै 584 जना कर्मचारीले राजीनामा दिइसकेका छन्। राष्ट्रिय किताबखानाको तथ्याङ्क हेर्ने हो भने यो अवस्था निकै चिन्ताजनक देखिन्छ। राजीनामा दिनेहरूमा 6 सहसचिव र 17 उपसचिव जस्ता नीति निर्माण तहका उच्च कर्मचारीहरू समेत छन्। असार महिना लागेपछि त राजीनामा दिनेको लड्को नै लागेको छ। असार 1-15 गतेसम्म मात्रै 135 जना कर्मचारीको राजीनामा स्वीकृत भइसकेको छ। तथ्याङ्कलाई अझ गहिरिएर हेर्दा यस आधा महिनामा अनिवार्य अवकाश र राजीनामा गरी कुल 119 जना कर्मचारी सेवाबाट बाहिरिएका छन्। काम गर्ने वातावरणमा भएको गुनासो, सेवा सुविधा घट्ने डर मात्र होइन काम गर्ने सहज वातावरण नहुनुलाई पनि राजीनामाको अर्को मुख्य कारण मानिएको छ। वर्तमान सरकारले मन्त्रालयको संख्या 22 घटाएर 18 झारेको छ। कर्मचारीको तलब 21% वृद्धि गर्ने, सातामा 2 विदा दिने र महिनामा 2 तलब भुक्तानी गर्ने जस्ता राम्रा सुविधाहरू पनि ल्याएको छ। तर भविष्यको सेवा सुविधा सम्बन्धी अन्यलका कारण यी राम्रा कामले पनि कर्मचारीलाई रोक्न सकेको छैन। यसरी कर्मचारीहरूले हतार हतार जागिर छाड्नुको सबैभन्दा ठूलो कारण सरकारले ल्याउन लागेको नयाँ निजामती सेवा ऐन नै हो। संघीय निजामती सेवा विधेयक 2083 को प्रारम्भिक मसौदामा राखिएका केही नयाँ नियमले कर्मचारीहरूमा ठूलो त्रास पैदा गरेको छ। विशेष गरी 30 सेवा अवधि वा 55 उमेर मध्ये जुन पहिले पूरा हुन्छ त्यसकै आधारमा अनिवार्य अवकाश दिने प्रस्तावले धेरैलाई झस्काएको छ। सिंहदरबारमा नयाँ निजामती ऐनको त्रास, धमाधम राजीनामा दिँदै सरकारी कर्मचारी शीर्षकमा हिमालय टाइम्समा यो खबर

0: काटिएको हो।
1: विद्यालय तहका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति युद्ध र आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिई राष्ट्रिय सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल ऐन 2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बारेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिँदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। विधेयकमा युद्ध, आन्तरिक द्वन्द्व, विपत्ति वा महामारी जस्ता विशेष परिस्थितिमा मन्त्री परिषदको निर्णय अनुसार नेपाली नागरिकलाई सैन्य तालिम दिएर परिचालन गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
0: राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्याधिक खराब कर्जा शीर्षकमा कान्तिपुर दैनिकमा खबर लेखेको छ। नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुलिन थालेको छ। गत चैतसम्मको कुल खराब कर्जामध्ये कृषि र मत्स्यपालनको हिस्सा मात्र करिब 23.5% छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा करिब 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापार को हिस्सा करिब 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे नियामक निकायको कार्यवाही भोग्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लिने, अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायतका कारण यस्तो भएको जानकार बताउँछन्। तोकिएको क्षेत्रमा खराब कर्जा धेरै हुनुका साथै उद्देश्य अनुसार नतिजा नआएपछि राष्ट्र बैंकले गत चैतमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य कर्जा विस्तार गर्नुपर्ने क्षेत्रको दायरा परिमार्जन गरेको छ। यसमा यसअघि तोकिएका क्षेत्र अन्तर्गत कृषि, ऊर्जा र लघु घरेलु तथा साना मझौला उद्यम व्यवसाय मात्र रहेकामा अहिले पर्यटन, सूचना तथा संचार प्रविधिमा आधारित उद्योग र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योग पनि थपिएका छन्।
1: त्यस्तै राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको डेढ़ वर्षमा बढ़दो गएको छ। चालू आर्थिक वर्ष 2082-83 जेठसम्म सार्वजनिक ऋण करिब 3 खर्ब रूपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको साना ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यता छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च, बजेट खाता व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआतमा 26.74 करोड़ रूपियाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म 2.87 करोड़ रूपियाँले बढ़ेर 29.61 करोड़ रूपियाँ पुगेको छ। विनिमय दरमा आएको उतार चढ़ावबाट भएको नोक्सानीसँगै जोडिएको ऋण नेपालको कुल राष्ट्रिय उत्पादनको 44.87% बराबर पुगेको छ। सरकारले चालू आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्म 4.18 करोड़ रूपियाँ सार्वजनिक ऋण लिएको छ। सो अवधिमा सरकारले सार्वजनिक ऋणको सारा र ब्याज भुक्तानीमा 3.91 करोड़ रूपियाँ खर्च गरेको छ। सरकारको वित्तीय अवस्थाले ऋणमा निर्भरता बढ़दै गएको संकेत गरेको छ। पछिल्ला वर्षहरूमा राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन। चालू खर्च निरन्तर बढ़िरहेको छ। कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता, अनुदान र प्रशासनिक खर्च धान्नै सरकारलाई कठिन भइरहेको अवस्थामा विकास निर्णयका लागि आवश्यक स्रोत जुटाउन ऋण लिनुपर्ने बाध्यता बढ़ेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 4.18 करोड़ रूपियाँ सार्वजनिक ऋण लिएर ऋणको सभा र ब्याज भुक्तानीमा 3.51 करोड़ खर्च भएको छ।
0: पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै गोर्खापत्र खबर लेख्छ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण, इन्फ्रास्ट्रक्चर ट्रिब्यूनल तथा गठन आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठिक्का सम्झौता भएर पनि लामो समय 10-15 वर्षदेखि सम्म काम सम्पन्न नहुने तथा आयोजनाको निर्माण लागत दोब्बर तेब्बरसम्म बढ़ेर आउने समस्या समाधान गर्न यससँग सम्बन्धित विभिन्न मुद्दा मामिला छिटो फर्सोट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढ़ाइएको छ। त्यसैगरी सरकारले मुलुकका ठूला र राष्ट्रिय गौरवका पूर्वाधार आयोजनालाई तीव्र गतिमा अगाडि बढ़ाउन दशकौंदेखि बाधक बनेका कानूनी तथा प्रक्रियागत झंझट हटाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माण सम्बन्धी आवधिक सहजीकरण ऐन ल्याउन लागेको छ।
1: सरकारले नेपालको संविधान र गणतन्त्र विरूद्धको कार्यलाई राज्य विरूद्धको कसुरका रूपमा परिभाषित गर्ने प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि तयार पारेको विधेयकको मसौदामा राज्य विरूद्धको जघन्य कसुरका रूपमा परिभाषित गर्ने प्रक्रिया अघि बढ़ाएको हो। अपराध संहिताको दफा 49 हाल नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिकता, प्रादेशिक अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस हात हतियार र खरखजना जम्मा गर्न, हतियार सहित सैनिक वा अर्थ सैनिक संगठन निर्माण गर्न नहुने उल्लेख छ। सार्वजनिक जानकारी र सुझावका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सार्वजनिक गरेको विधेयकको मसौदामा राज्य विरूद्धको कसुरको परिभाषाभित्र संविधान र गणतन्त्र विरूद्धको गतिविधिलाई पनि समेट्न लागेको हो। कायम गरेको उक्त व्यवस्थामा मन्त्रालयले सार्वजनिक गरेको मसौदामा नेपालको संविधान वा लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा विद्रोह गर्ने, गराउने वा दल प्रयोग गर्ने शब्द थप गर्न प्रस्ताव गरेको हो। जसले नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रको विरोध गर्ने कार्यलाई राज्य विरूद्धको जघन्य कसुरका रूपमा कानून मान्यता दिनेछ। यदि प्रस्ताव अनुसार कानून संशोधन भएमा संविधान र गणतन्त्रको विरोध गर्ने, राजनीतिक वा अन्य गतिविधि गर्नेलाई जन्मकैदको सजाय हुनेछ। प्रचलित कानून अनुसार जन्मकैदको सजाय 25 वर्ष हुने व्यवस्था छ। संशोधन विधेयकमा क्षतिपूर्तिलाई सजायबाट झिक्ने प्रस्ताव गरिएको छ। हाल पीड़ित पीड़ितलाई दिने क्षतिपूर्तिलाई पनि सजायका मान्यता दिँदै आएकोमा अब भने त्यसलाई उक्त सूचीबाट हटाउन प्रस्ताव गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका संसदीय दलका नेता ज्ञानेन्द्र साईले उक्त संशोधन विधेयकको मसौदाप्रति आपत्ति जनाएका छन्। उनले संसदीय मामिला तथा कानून मन्त्रालयले संशोधन गर्न अघि बढ़ाएको मसौदाप्रति विरोध जनाएका हुन्। संविधानले नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, राजनैतिक बहुवाद र स्वतन्त्रताको प्रत्याभूति गरेको भन्दै प्रस्तावित मसौदाले मौलिक हकमाथि प्रहार गर्ने उनले दावी गरेका छन्। त्यस्तै देश लोकतन्त्रको बाटो भएर अभिमायकवादतर्फ उन्मुख हुने पनि टिप्पणी गरिएको छ। संशोधन विधेयकको मसौदामा गरिएको व्यवस्थाले देश लोकतन्त्रको बाटो भएर अभिमायकवादतर्फ उन्मुख हुने रवधर्मिश्रको टिप्पणी छ। त्यस्तै पक्राउ उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था पनि सरकारले ल्याएको विधेयकमा गरिएको छ। व्यक्ति पक्राउ पूर्व सुनै अनि थुनाको अवधारणामा बहस भएको लामो समयपछि सरकारले मौजूद कानून संशोधन प्रक्रिया अघि बढ़ाएको हो। बेरबारमा निस्तेज मार्न खोजिएको विपक्षीको आरोप, गणतन्त्र विरूद्धका गतिविधिमा 25 वर्ष कैद सजाय प्रस्ताव शीर्षक हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: सरकारले बर्दियाबाट भूमिहीनलाई जग्गा वितरण कार्य शुरू गरेको छ। बर्दियाका 29 घर परिवार, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा वितरण गरेर सरकारले जग्गा वितरण कार्य शुरूआत गरेको हो। गरैया ताल गाउँपालिका 4 खैरेनीका 29 घर परिवारलाई जग्गा दिएर भूमि समस्या समाधान आयोगका अध्यक्षले बलभद्र बास्तोलाले जग्गा वितरण शुरू गर्नु भएको छ। वर्तमान सरकारको 100 कार्यसूची नै केन्द्रित रहेर बर्दियाबाट जग्गा वितरण गर्न थालिएको हो। बर्दियाबाट शुरू भए सुकुम्बासीलाई जग्गा वितरण शीर्षकमा गोर्खा पत्रमा यो खबर छापिएको हो।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको देशव्यापी आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 अनुसार सो वर्ष नेपालको कुल घरस्थ उत्पादन जीडीपीमा आन्तरिक पर्यटनको योगदान 2.65% रहेको छ। यसले नेपालमा आन्तरिक पर्यटनको व्यापकता, सामाजिक महत्व तथा आर्थिक योगदानलाई तथ्याङ्कीय रूपमा पुष्टि गरेको कार्यालयले जनाएको छ।
0: वैदेशिक रोजगार विभागले म्यान पावर कम्पनीहरूको इजाजत पत्र नवीकरणका लागि आवेदन लिइरहेको छ। वैदेशिक रोजगार ऐन अनुसार असार मसान्तसम्म एक आर्थिक वर्षका लागि इजाजत पत्र नवीकरण दस्तुर 10,000 रूपियाँ लाग्ने व्यवस्था छ। त्यसपछि असोज मसान्तसम्म प्रत्येक महिनाका लागि थप 10,000 रूपियाँ विलम्ब दस्तुर लाग्ने व्यवस्था छ।